0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: राति थी साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढाइने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत। 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
3: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम। 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
2: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी। गर्मीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव।
3: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित। झण्डै 10 करोड़ मानिस समस्यामा। भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी। संयुक्त विपत्ता
2: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश। स्वीडेनलाई 3-0 पराजित। भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका हर्ज गोविना पनि भेट्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाव घटेको प्रसंग।
3: नेपाल आयल निगम लिमिटेडले हिजो रातीबाट लागू हुने गरी पेट्रोल 20, डिजेल तथा मट्टीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाव घटाएको छ। खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ। मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197, डिजेल तथा मट्टीतेल 195 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ। हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो। त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो। पेट्रोल र डिजेलको भाव भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो। ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ। मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो। हिजो दिउँसो इण्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ। मध्य पूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो। त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मट्टीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो। तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाए यता निगमले मूल्य स्थिर राखेको थियो।
2: मनसूनजन्य विपत, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणको समन्वयमा मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ। जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँटफाट गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मामिला संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह सुरक्षा निकाय आपतकालीन कार्य संचालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय प्रदेश र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरू 24 घण्टा संचालनमा रहने व्यवस्था गरिएको गृह मन्त्रालयले बताएको छ। मनसून जन्य विपत्ति प्रतिकारका लागि सबै तयारी र पूर्व सतर्कता अप्नाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। मनसून प्रतिकार्य कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले मनसून जन्य विपत्का बेला प्रभावकारी खोज उद्धार र राहतका लागि सबै पूर्व तयारी अप्नाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी, राहत व्यवस्थापन तथा प्रतिकार्यको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन, ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अप्नाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
0: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
5: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन, त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
0: हामी जल तथा मौसम विज्ञान विभाग र नार्ककै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
2: पछिल्लो तीन घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै गण्डकी प्रदेशमा पानी परेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ भने त्यसै गरी अरू प्रदेशहरू बागमती प्रदेशमा पनि अधिकांश स्थानमा पानी परिरहेको छ। कोशी प्रदेशका पनि अधिकांश भूभागमा पानी परिरहेको छ भने मधेस प्रदेशमा पनि पानी परिरहेको छ र पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक पूरै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुरसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्च स्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ, तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नु पर्ने थियो। एनडीक विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुयालले बताउनुहुन्छ। यसैबीच जेएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। मध्य पूर्वको तनावले निम्ति आएको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्ग को स्तर उन्नति सुस्त बनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क, जलविद्युत, प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण, वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।
2: साम सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश।
6: कोही पनि पुरुषले चाहिँ उनलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन,
7: राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
3: गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-7708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी नै पुग्रला, अखन त यही हाम्रो खेत नै हो।
10: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
12: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
10: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो महीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पहिचानका साथ फर्किएको छ, त्यो हो मही। कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ। साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ। साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। चितवनमा शुरू भयो नाइट जीप सफारी शीर्षकमा खबर प्रकाशित छ। चितवनमा परीक्षणका रूपमा पहिलो पटक नाइट जीप सफारी संचालनमा ल्याइएको छ। चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप सफारी शुरू गरिएको हो। त्यस्तै विद्युत आयोजना प्रबन्धककै अगुवाईमा बन्यो प्रसारण लाइन शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाल व्यवसायको असक्षमताले करिब 7 निर्माण हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केवी मार्की चोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धकै अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहुँको आबु खैरेनी स्थित मार्की चोकमा रहेको न्यू मर्स्याङदी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका आपटार स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
2: नागरिक दैनिकमा राजमार्गका 140 पहिरो स्थल पहिचान, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुश्किल शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 सम्म पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान, विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। रासोपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको चौथो वर्षमा रासोपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै रासोपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न

0: निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टा हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका नासु मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा संचालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पतालको समेत स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ भने रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकमा परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नुभएको छ। बेपत्ता नागरिकबारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा तीन व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दुमायाले दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन, संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन्। दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्ता पक्षको अवरोध भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढ़ेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुङ्गा सुरुङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 भन्दा बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ।

0: भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा परि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ। र झण्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स, जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। दुई साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौड़ी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले युरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
1: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा 2 गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नु भएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोविनाको बीचमा खेल हुनेछ।
0: राजनीतिमा महिला सहभागिताको सवालमा रासुपाको महाधिवेशन र सुधार गर्ने ठाउँ, अरू दलका महिला नेताको बुझाई रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब राजनीतिमा महिला सहभागिता र रासुपाको महाधिवेशनको प्रसंग। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्। अर्थात निर्वाचित सदस्य मध्ये करिब 51% महिलाको संख्या छ। नेपालका राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको निर्वाचित संख्या पुरूषभन्दा बढ़ी भएको यो पहिलो घटना हो।
5: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रासुपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासुपा नेता विनिता कठायत,
6: त्यो आफ्नो मेहनतले नै उहाँहरू यो 51% महिलाहरू रासुपामा केन्द्रीय सदस्य बने
5: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासुपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
7: रासुपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ। त्यो चाहिँ राजसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
5: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 जनाले चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 जना निर्वाचित भएका छन्। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्फा भूषाल
8: पदाधिकारीमा उहाँहरू दुईजना हो कि कमिटीमा त्यति पुरानो हो चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 99 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
5: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
9: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राजपाले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो। सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
5: रासुपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
10: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला। महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसे ढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
5: रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन काठमाडौं।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढ़ने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
1: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
0: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारगारमा कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव।
1: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, सयौं बेपत्ता।
0: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16मा प्रवेश, स्वीडेन 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका र हर्जगोभिना भिड्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन, हामीले कान्तिपुर दैनिकमा गज्जब छब्बास शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा ट्राफिक कार्यवाहीमा पर्ने व्यक्तिलाई जरिवानाको मात्रा बढ़ाइएको विषयमा बहस भइराखेको छ र सवारी साधन चलाउने चालकले कुनै गल्ती कमी कमजोरी गरिएमा 1,00,000 जरिवाना गर्न सक्ने गरी प्रस्ताव ल्याइएको छ र एउटा खुल्ला सड़क छ, सड़कमा विभिन्न सवारी साधन चलिराखेको जस्तो देखाइएको छ र एकजना व्यक्ति मोटरसाइकल चलाइराखेका छन् र पछाडिपट्टि एकजना महिला बसेका छन् र ती महिला अगाडिपट्टि मोटरसाइकल चलाइरहेका व्यक्तितर्फ केही भनिराखेका छन्। तल यस्तो लेखिएको छ, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपुगेको पैसा थपेर तिर्नु पर्ला नि जरिवाना।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860-2458-43।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
3: 9860-24-58-43।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर, फुलखर्क, धादिङ।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोताकालाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित भीम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 17 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 1 तारीक, शक सम्वत्सर 1948 नेपाल र समुदाय 146 तथा लागा रौद्र नामक सम्वत्सर उत्तरायण गृह ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ 3:29 यानि कि बिहानको 6:37 प्रतिपदा थियो भने अहिले यतिखेर 2:30 रहेका छन्। विशेष गरी यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व साढा, नक्षत्र रहेको छ 3:43 रहेको छ, यानि कि बिहानको 6:42 रहेको थियो भने अहिले यतिखेर उत्तर साढा नक्षत्र प्रारम्भ भइसकेका छन्। योगमा रहेको छ इन्द्रयोग रहेको छ 28:16, करणमा रहेको छ विशेष गरी तैतिलकरण कौलवकरण रहेको थियो बिहानको 6:37, अहिले यतिखेर तैतिलकरण तैतिलकरण रहनेछ 35:30। चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज श्रीवस्त योग भन्ने रहेको छ र आज बिहान सूर्योदय 5:13 भयो भने सधैँ सूर्यास्त विशेष गरी 7:02 हुनेछ। आजको दिन माने घडी 13:49 रहनेछ। दिन विशेष रहेको छ आज जुलाई 1 भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। विशेष गरी त्योभन्दा पहिला आजको समय, यानि कि आजको अशुभ समय, आजको शुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा गर्नेछौ।
आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 8:39 भने 39 सेकेन्डदेखि भने विशेष गरी बिहानको 10:23:39 आज कालबेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:23:39 दिउँसोको 12:07:39 शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:19:38 7:03:38 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँहरूलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष जानकारी भने गराउनेछु। तपाईँले विशेष ध्यान दिएर जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ, नाम आउँछ, नाम आउनेछ विशेष गरी भेबाट नाम आउनेछ, भेषराज अथवा भेष कुमार यस्तो नाम पनि राख्न सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

मेष राशि उनीहरूको लागि आजको दिन विशेष गरी स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्नाले अर्थाभाव देखिएला। केही अप्ठ्यारा कामको बोझ उठाउनु परे पनि विशेष गरी आज विशेष गरी केही केही मध्याहदेखि सुधार आउँदै जानेछन्। पहिलेको उपलब्धिले काममा जोश जागर बढ्नेछ। धार्मिक कर्म र समाज सेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना थाल्न पनि सकिने खालको योग भए राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन विशेष गरी दिन रमाइलो रहेको छ। विशेष गरी केही केही काम बिग्रनाले समस्या पनि पर्न सक्छ। स्वास्थ्य कमजोर बन्दै जाँदैछन् र अर्थ अभावले पनि सताउने सम्भावना रहेको छ। अप्ठ्यारो समयमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। नजिकका साथीभाइहरू समेत टाढिन सक्छन्। विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिया काम पनि विस्तारै सम्पादन हुँदै जानेछन्। आध्यात्मिक चिन्तनले विशेष गरी दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। परिस्थिति अनुकूल बन्नाले नयाँ कामतर्फ अग्रसर हुने खालका मौका भने मिल्ने खालका यो भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन चुनौती देखे पनि आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिन्छ। रमाइलो यात्राको साइज जुड्नेछ भने चिताएका काम पनि बन्दै जानेछन्। व्यापार उद्योग र विशेष फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ भने अस्वस्थताका कारण योग देखेकाले अलि होसियार रहनुहोला। खानपानमा अलि सजग रहनुहोला। कामको बोझ थपिँदै जानेछन् भने रकम बाहिर्नाले अर्थ अभाव देखा पर्न सक्छ। विशेष गरी मध्याहमा स्थितिमा सुधार आउनका साथै भाग्यले साथ दिनेछ। पुरानो समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हात पार्न पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन काम कार्यमा सफलता मिल्नेछ। उन्नति प्रगति राम्रो हुनेछ। विद्यार्थी वर्गहरूको लागि पढाइ लेखाइमा आजको दिनमा विशेष सफलता प्राप्त हुने खालको योग भने देखिएको छ। विशेष गरी खानपानको अनियमितताले स्वास्थ्य अलिकति बिग्रिन सक्ने भएकाले सावधान रहेर अगाडि बढ्दा राम्रो पनि हुनेछ। अग्रस्थान हासिल हुनेछन्। शत्रु रोगबाट छुटकारा मिल्नेछ। मध्याहदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ।

सुरुमा पारिवारिक उल्झनले काम रोकिन सक्छ, ईर्ष्या गर्नेहरूबाट अवरोध हुँदै जाँदैछन्। स्थितिमा सुधार आउनका साथै, विशेष मध्याहदेखि स्थितिमा सुधार आउनका साथै परिस्थिति अनुकूल बन्दै जाँदैछ। अध्ययन प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। देश विदेशको रमाइलो यात्रा गर्ने साई जोड्नेछ। बुधबार विशेष गरी विद्यार्थीहरूका कामबाट रोकावट हुने र फजुल खर्च बढ्ने सम्भावना रहेकाले विद्यार्थी वर्गले खर्चमा कन्ट्रोल गर्नुहोला, अलि सजग रहनुहोला। विशेष गरी साँझदेखि मन मिल्ने साथी भेट्नु गर्दथे, मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शुरूमा आफ्नो काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना रहेको छ, विशेष ख्याल गर्नुहोला। नियमित काम सम्पादन भए पनि घरेलु समस्या र पुरानो वाद विवाद सुल्झाउन निकै मेहनत गर्नुपर्ला। आफन्तसँग मतभेद बढ्न सक्छ, सजग रहनुहोला। विशेष गरी दिउँसोदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। असम्भव काममा समेत युक्तिले सफलता दिलाउनेछ। हिम्मतले काम बन्दै जाँदैछन्। अनुभवले ज्ञान बढ्दै जाँदैछ। मेहनतले मनका आमदामी दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। र राशि कन्याले आजको दिनमा विशेष गरी आफ्नो माताजीको आज्ञाद्वारा अथवा माताजीको स्नेहद्वारा अगाडि बढ्नुहोस्, दिन लाभदायक रहनेछ।

तुला राशि हुनेहरुका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्नेछ। उन्नति प्रगति राम्रो हुने भएकाले आज विशेष तपाईले अग्रस्थान हासिल गर्न पनि सकिन्छ। हिम्मत गर्दा साता विशेष गरी फललाई पनि रहनेछ आजको लागि। विशेष गरी आज दिनभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्न पनि सक्छ। रोकिया काम बन्द जाँदैछन्। नयाँ काम थालनी हुनेछ। तारिफका कामले नामदाम इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी तथा राजनीतिमा अवसर प्राप्त हुने योग रहेको छ। मेहनतले काम बन्द जाँदैछन्। अनुभवले ज्ञान बढ्दै जाँदैछ। सावधानीले जोखिम टर्नेछ। विशेष गरी आज घरायसी समस्याले उल्झाउन भने सक्छ। विशेष सावधान रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मिहिनेत गर्दा विशेष गरी आजको दिन फलदायी रहने योग देखिएछ। विशेष गरी काम कार्यमा सफलता पनि हुने योग भने देखिएको छ। प्रारम्भ उत्साह प्रवर्तक रहनेछ। बिहानको समय रोकियो काम बन्नुका साथै नयाँ नयाँ काम थालनी गर्न सकिन्छ। बोलीको प्रभाव एवं तर्क शक्ति बढ्नेछ। अध्ययन प्रगति हुनेछ। व्यापारमा मनका फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काम शुरू हुनेछ। मिहिनेतीलाई समयको साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। विशेष गरी कार्यशैलीले दक्षिणा पुर्याउनेछ। विशेष गरी दिउँसोदेखि अवसरवादीहरूबाट अलिक सावधान भनेर रहेर अगाडि बढ्नुहोस्। काममा आफ्नै बाटा धोका हुन सक्छ। योजना सार्वजनिक नगरिकन चुपचाप आफ्नो काम अगाडि लिएर अगाडि बढ्नुभयो भने आजको काम सफलतातिर धकिने सम्भावना विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी व्यापार व्यवसायमा उधारो व्यापार व्यवसाय हुन सक्छ। सावधान रहनुहोला। व्यापार व्यवसाय गर्दाखेरि विशेष ख्याल गर्नुहोला। प्रारम्भमा खर्चिलो काम गर्नु परे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। रमाइलो जम भएपछि स्वादिष्ट खाना खानपानको आनन्द प्राप्त हुनेछ। मान सम्मान प्राप्त हुनेछ। बुधबार विशेष गरी आज दिउँसोदेखि वाद विवादले झमेला निम्त्याउन सक्ने भएकाले खर्च बन्नाले आर्थिक पक्ष समेत कमजोर जुट्नेछ। सप्ताह विशेष गरी दिउँसो साँझदेखि स्थितिमा अनुकूल बन्द जाँदैछन्। प्रतिस्पर्धीहरू सहयोगको रूपमा पनि देखा पर्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। राशि धनुले आजको दिनमा साथीभाइहरूको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। मकर राशि उनीहरूका लागि आजको दिन विशेष गरी मनका आमदानी भए पनि सरसपटमा धन बाहिरिनाले बचत भनी नहुन सक्छ। परिस्थिति अध्ययन नगरी खर्चिलो काम थाल्नाले अर्थ अभाव देखा पर्न सक्छ।

0: स्वर्मशास्त्र उब्जाउन कर्ता लिनु पर्ने पनि हुन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ने योग देखिया छ। केही समयका लागि आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। आगन्तुकले अन्मयमा सक्छन्। अवसर आए पनि कर्म साधना सिद्ध गर्न अलिक पछि परिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्दै जाँदैछन्। प्रत्यक्ष जिम्मेवारी हात पार्न पनि सफल हुने खालको योग भइराशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन प्रारम्भमा केही उल्झन देखे पनि कामको प्रतिफल प्राप्त हुनेछ। व्यापार बढ्दै जाँदैछन्। मनका आमदामी हात लागि हुनेछ। तर कर्जा चुक्ता गर्न खर्च गर्नुपर्ने हुन सक्छ। उठ्नु पनि रकम प्राप्त हुनाले पहिलेको समस्या टर्दै जाँदैछन्। विशेष गरी दिउँसोदेखि खर्चिलो काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्च बढ्नाले अर्थाभाव देखा पर्न सक्छ। काम बिग्रने भयले पनि सताउँदैछन्। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। विशेष गरी शुभचिन्तकहरूको सहयोग जुट्दै जाँदैछन्। अप्ठ्यारो काम समेत सम्पादन हुँदै जाँदैछन्। पारिवारिक भेटघाटले मनको बोझ पनि हल्का हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन विशेष गरी साथीभाइहरूबाट रमाइलो क्षणको अवसर प्राप्त हुने योग देखिया छ। विशेष गरी हिम्मत गर्दा चिता काम पनि सजिलै सम्पादन हुँदै जाँदैछन्। धेरैको विश्वास जित्न सकिन्छ। विशेष गरी कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग नजिकिने मौका मिल्नेछ। लगानीतर्फ धेरै रकम जुटाउनु परे पनि दिगो फामदामी हुने काम शुरू गर्ने मौका मिल्नेछ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। आमदामीको स्रोतहरू बढ्दै जाँदैछन्। तर खर्चिलो कामले व्यवहारमा समस्या पार्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सबै सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस् 9845275223 र 9806575273 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर गुरुबा नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जुगारबाट बोलिछु।
0: जुगारबाट भनेको रोल्पाको जुगारबाट?
1: हजुर रोल्पाको जुगारबाट,
0: रोल्पा जिल्लाको जुगारबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त? हजुरको शुभ नाम, तपाईँको नाम?
1: मेरो सीता हो।
0: सीताजी हो?
1: हो।
0: अनि छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2000 पुसको महिना 11 गते शुक्रबार।
0: कुन साल हो, साल भन्नु न पहिला।
1: 60 साल
0: 2060 साल पुसको महिना 11 गते हो। के बार पर्दो रहेछ?
1: शुक्रबार पर्छ।
0: जन्म समय भन्नुहोस् त?
1: जन्म समय बिहान भाले राख्ने वरिपरि नै हो गुरुबा।
0: कति बजे? 4 बजेतिर?
1: हजुर 4-5 बजेतिर होला।
0: हजुर उज्यालो भएको 11 गते हो।
1: हजुर
0: ल सुन्नुहोस् है त, कतिको मिल्दो रहेछ, समय त त्यति ठ्याक्कै भन्न सक्नु भएन, त्यही पनि म भन्छु कतिको मेल खान्छ, सुन्नु है। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2060 साल पुष शुक्ल पक्षको शुक्रबारको दिन जन्म, तृतीया तिथिमा जन्म, मकर राशि है। श्रवणको प्रथम चरण नाम आउँदो रहेछ बाबुको खिमानन्द भन्ने नाम आउँछ है। अन्त्यनाडी देवगुण परेको छ, नाम खिमानन्द आउँछ। घातकमा तिथि चौथी नवमी चतुर्दशी घातक मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है। कुण्डली ग्रह भाग्य राम्रो छ, विदेश यात्राहरू पनि बाबुको ठिकै छ, अलिक छिटो रिसाउने स्वभावको, अलिक घमण्डी स्वभावको देखिया छ, त्यस्तो छन्।
1: त्यसको केही काम सफल हुन्न गुरुबा, सबै हेरिदिनुहोस् भने विदेशमा पैसा फस्यो गुरुबा, पैसा दिन्छ कि दिन्न हेरिदिनुहोस् सबै।
0: हजुर हजुर, विदेशको लागि त राम्रो छ, विदेशको लागि त्यस्तो नराम्रो छैन, नराम्रो देखिएको छैन, विदेशको लागि राम्रो देखाउँछ यहाँबाट हेर्दाखेरि त। बाबुको 2060 साल अहिले ग्रह सिद्धा र अर्को ग्रह बृहस्पति, ग्रह त राम्रो चलेको छ, राम्रो चलेको छ, काममा कार्यमा अलिकति बाधा र रोकावट आउने ग्रह हो होइन, पैसा दिँदाखेरि अलिक विशेष ख्याल गर्नुहोला। अहिले तत्काल विदेश जाने ग्रह छैन बाबुको, अब यो 28 वर्ष पुरा भएर 29 लागेपछि विदेश यात्रा सफल हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू देखिया छ यहाँबाट हेर्दा, यसमा ख्याल गर्नु। अरू त्यस्तै नराम्रो छैन ग्रहहरू। पढाइमा विवाह बारीमा दुई विवाह हुने भनेको आफै खोजेर आफै रोजेर विवाह गर्ने ग्रह छ बाबुको, चाहिँ विवाह चाहिँ पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउन सक्छ, पैसै पैसा कमाउने ग्रह छ, नआतिनुहोला। अहिले ग्रह चाहिँ पैसा कमाउने काममा कार्यमा असफल हुने खालका ग्रहहरू छन्। ग्रह त राम्रो हो, राम्रो भएर पनि दशाको शान्तिहरू गर्नु भएको छैन, पूजा घरमा लाउनु भएको छैन तपाईँहरूले, त्यही भएर यो समस्या आएको छ। बाबुलाई चाहिँ एउटा पूजा लगाइदिनुहोस्, बाबुको लागि श्री सत्यनारायण भगवान्को पूजा लगाइदिनुहोस्, राम्रो हुन्छ, चिन्ता गरिराख्नु पर्ने कुराहरू छैन, ठिकै छ है। विवाह त बाबुको 28 वर्ष भित्र विवाह गरेको राम्रो हुन्छ।
1: विदेश जानु भनेर पैसा लगिन, अब कसले कता लग पैसा दिएन हेर्नु, फसिया त अब
0: त्यो पैसा उठ्नलाई अहिले अलिक गाह्रो गाह्रै पर्छ। अहिलेलाई विदेशतिर जाने, विदेशतिर लाने हो अब, अथवा त तत्काल विदेश गइहाल्ने हो भने रत्न कवच लाउनु पर्छ, नभए 28 वर्ष पछि विदेश राम्रो हुन्छ बाबुलाई है।
1: हजुर हजुर, बिहाबारे 29 वर्ष भन्नु, 28 वर्ष भन्नु,
0: 28 वर्ष भित्र। अब 27 गरे पनि हुन्छ, 26 गरे पनि हुन्छ, 28 गरे पनि हुन्छ, 28 पुरा भएर 29 वर्ष लाग्नु हुँदैन है। विवाह गराइदिनुहोस्, भाग्य उदय पनि हुन्छ बाबुको है, ग्रह पनि राम्रा हुन्छन्, सपोर्ट गर्छ। अहिलेलाई बाबुको विदेश लाने खालको ग्रह छैन अहिलेलाई चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। जन्म समय ठ्याक्कै तपाईँको ठ्याक्कै कन्फर्म भएन, अनुमानित समयमा मैले हेरिदिएको छु, कति कुरा मिल्यो होला कति कुरा मिलेन होला, त्यसलाई चाहिँ मिलाएर बुझ्नु होला है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। साल महिना गते र समय तपाईँले हामीलाई कन्फर्म गर्नुपर्छ है। साल महिना गते र समयको आधारमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, निर्धक्क भएर कुराकानी गर्न सकिन्छ, कुनै समस्या छैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
2: हेलो,
0: हजुर राधे राधे।
2: यहाँ छोरीको जन्ममिति हेर्नु थियो सर।
0: छोरीको जन्ममिति हेर्ने कि ग्रह दशा हेर्ने?
2: छोरीको,
0: छोरीको ग्रह दशा। कुन ठाउँबाट बोल्नुभयो?
2: म इच्छा कामनाबाट सर।
0: इच्छा कामनाबाट, तपाईँको नाम भन्नुहोस् त।
2: सुशील गुरुङ।
0: सुशील गुरुङ बोल्दै हुनुहुन्छ। छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2082 साल।
0: 2082
2: साल, 4 महिना 3 गते शनिबार।
0: हजुर, 4 महिना 3 गते शनिबार। जन्म समय भन्नु?
2: 1:30
0: 1:30 हो,
2: दिउँसो।
0: दिउँसो है, ल सुन्छ है, ध्यान दिएर।
2: हजुर,
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2082 सालमा जन्म भएको शनिबारको दिन राशि चाहिने मेष राशि आउँदो रहेछ है। राशि चाहिँ मेष राशि आउँदो रहेछ, भरणीको तेस्रो चरण नाम आउँदो रहेछ लेबाट, नाम आउँदो रहेछ लेखनाथ, नाम आउँदो रहेछ मध्यनरी लेखकुमारी भन्ने नाम आउँछ, मध्यनरी नरगण परेको छ है, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ, नानीको पनि मेष राशि हो। तपाईँको छोरीलाई काल सर्प परेको छ, अलिक बिरामी भइराख्ने, झस्किने राति सपनामा, नरु तपाईँको नसुत्ने, रुई राख्ने, धेरै दुःख दिने ग्रह दशाहरू परेको छ, त्यस्तो छ।
2: त्यस्तै छ सर, यो राति रुने, के अरे, राति सुत्दै नसुत्ने, मम्मीलाई पिट्ने।
0: हजुर हजुर, यो काल सर्पयोग परेको छ। सपनामा चाहिँ काल सर्पयोग परेको व्यक्तिहरूले सपनामा चाहिँ सर्पहरू देख्ने, सर्पले टोकेको, सर्पले लखेटेको, ए माथि भिरबाट खसेको, लडेको होइन, अनि पानीमा डुबेको, धमिलो पानी देख्ने, त्यस्तो हुन्छ। यो नानीले चाहिँ त्यो सपना नराम्रो देखेर डराएर आत्तिएर त्यस्तो भएको। यो काल सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनुहोस्। राति आनन्दले सुत्छिन् पनि, डराउँदिनन् पनि, आत्मबल पनि बलियो हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुराहरू देखाउँछ यहाँबाट।
2: अनि
0: माता पितासँगको सम्बन्ध उहाँहरूको राम्रै छ, छोरीको पछि त्यस्तो नराम्रो हुँदैन, ठिकै छ, राम्रै छ। विदेश यात्राहरू गर्ने ग्रहहरू छ, पढाइको लागि पनि राम्रै छ नानीको लागि, तर काल सर्पयोग परेको भएर धेरै कुरामा रोकावट आउने, बाधा आउने, हुन हुन आँटेको कामहरू बिग्रिने, तपाईँलाई पनि त्यस्तै भइराखेको छ, हुन हुन आँटेको काम बिग्रिरहेको छ तपाईँको पनि, हो कि होइन? यसको लागि चाहिँ दशाको शान्ति गर्ने, अहिलेलाई ग्रह चलेको छ भद्रिका र अर्को शुक्र चलेको छ, विशेष गरी काल सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो काल सर्पयोगको रत्न कवच छोरीलाई लगाइदिनुहोस्। यसले छोरीलाई स्वास्थ्य राम्रो, पढाइ राम्रो, पछि उन्नति प्रगति राम्रो, शरीर वृद्धि विकास गर्न सजिलो सरल हुने नाक दोष हटेर जान्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ? हस् हुन्छ हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो इच्छा कामनाबाट फोन गर्नुभएको छोरीको विषयमा है, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौं। हजुर नमस्ते।
3: नमस्कार हजुर, नमस्कार गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दाङबाट दिलबहादुर परियार हुन्छु।
0: हजुर, दाङबाट दिलबहादुर परियार भन्नुभएको?
3: हजुर सर।
0: दाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ दिलबहादुरजी?
3: बङ्गलाचुलीदेखि
0: हो। अनि कसको विषयमा हेर्नुहुन्छ?
3: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2064 साल असार 23 गते शनिबार।
0: 2064 साल असारको 23 गते शनिबार हो।
3: हजुर, बिहान 4:30 बजीपट्टिको।
0: बिहानको 4:30 बजे हो।
3: हजुर हजुर गुरु।
0: अनि उज्यालो भएको 23 गते हो नि होइन?
3: हजुर गुरु हजुर हो।
0: जन्मको दाङ जिल्लामै हो जन्म भएको?
3: दाङ जिल्लामै भएको।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2064 असार कृष्ण पक्षको सप्तमी तिथिमा जन्म, शनिबारको दिन मीन राशि पर्दो रहेछ। नाम आउँदो रहेछ झलक बहादुर, नाम आउँदो रहेछ
3: हजुर
0: नरानको नाम झलक बहादुर, मीन राशि पर्छ है।
3: हजुर,
0: मध्यनाडी नरगण परेको छ, घातकमा तिथि छ पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। छोराको ग्रह धेरै कुरामा राम्रो देखिन्छ, ग्रह त्यति नराम्रो छैन, तर अलिकति धेरै मेहनत र धेरै सङ्घर्ष गर्नुपर्नेछ बाबुले। पढाइ लेखाइमा बाबुको राम्रो हो, रुचि भने फिटिक्कै देखिँदैन पढाइमा, पछि सरकारी जारीखाना राम्रो, आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो, विदेश यात्राहरूको लागि पनि राम्रो, अलिकति सूर्य पूजा आदित्य योग बनेको भएर अलिक सङ्घर्ष अलिक दुःख धेरै गर्नुपर्ने कुण्डली छ बाबुको लागि चाहिँ है। अहिले ग्रह बाबुको सङ्कटा भन्ने ग्रह चाहिँ नै यो असारदेखि सङ्कटा सुरु भयो, यो सङ्कटाको शान्ति गर्नुपर्छ बाबुले, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ।
3: यो सङ्कटाको शान्ति गर्न के गर्नु पर्यो गुरु?
0: रुद्री पूजा सत्यनारायणको पूजा लाउने, सङ्कटाको ग्रहको जाप गर्ने, 8000 जाप गर्नुपर्छ सङ्कटाको हो, यो 8000 जाप गराउनुपर्छ, त्यति गरेपछि राम्रो हुन्छ बाबुलाई, समस्याहरू कम हुन्छ, अलिक छिटो रिसाउँछ, घमण्डी जिद्दी खो स्वभावको छ क्या।
3: हजुर हो,
0: त्यस्तो अब कि त दशाको शान्ति गराउनु पर्यो होइन, अब रत्न कवच नै लगाइदिन्छु भन्नुहुन्छ भने म रत्न कवच बनाएर पनि पठाइदिउँला, यसले पढाइमा राम्रो तेजिलो बनाउँछ पढाइको लागि चाहिँ बाबुलाई, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिकै छ कुराहरू है।
3: यो पूजा पाठ लाउने दिन त्यसको गौरव बनाउने दिन कुन दिन राम्रो होला गुरु?
0: होइन, पूजा पाठ लाउनलाई त दिन हेर्नुपर्छ, त्यसको लागि तपाईँले दिउँसो मेसेन्जरमा मेसेज गर्नु, म घरमा पूजा लाउनु पर्ने गुरु, कुन दिन लाउँदा राम्रो हुन्छ भनेर मलाई भन्नु, मेसेन्जरमा लेखेर पठाउनुहोस्, म रिप्लाई गर्छु हेरेर, त्यसको लागि जुराउनु पर्छ, जुराउनुको लागि चाहिँ अहिले रेडियोबाट नै जोडिहाल्छ भन्ने हुँदैन होइन, त्यसको लागि चाहिँ दिउँसो समय लिनु होला नि तपाईँले, पैसा लाग्दैन दिउँसो पनि जुराउनको लागि है।
3: हवस् गुरुजी, हवस्
0: हस् हस् नारायण। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट फोन गर्नुभएको थियो, तपाईँहरूलाई कुनै साइटहरू हेर्नु परेको छ, लामो यात्राहरू गर्नुपर्नेछ, विवाह जुराउन, व्रतमुण्ड जुराउन, पास्नी जुराउन होइन, दोकान खोल्ने साइट जुराउन, गृह प्रवेश जुराउन, गृहारम्भ जुराउन को लागि तपाईँले मेसेन्जरमा मेसेज गर्नुहोस्, पैसा लाग्दैन है दिउँसो पनि। ग्रह दशा र भाग्य हेर्नको लागि टिकट काटेर पालोमा कुर्नुपर्छ, पालोमा बस्नुपर्छ तपाईँ दिउँसोको लागि चाहिँ, अरू सबै कुराहरू चाहिँ तपाईँले पालोमा बस्नु पर्दैन, मेसेन्जरमा मेसेज गर्नुहोस्, साल महिना गते र समय मेसेज गर्नुहोस् र तपाईँको के गर्न खोज्नु भएको हो त्यसको विषयमा जानकारी म तपाईँलाई गराउँछु है, तपाईँको लागि विशेष गरी मेसेन्जरमा भेट्ने त भन्नुभयो गुरुले, गुरुबाको नाम के होला भन्नुभएको होला मेसेन्जरमा, हाम्रो फेसबुक आइडी प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, फेसबुकमा तपाईले चाहिँ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, त्यहाँ तपाईले सर्च गर्नुहोस्। सर्च गरिसकेपछि तपाईले भेटिहाल्नुहुन्छ, कुनै समस्या छैन, कुनै बाधाहरू छैन, होइन? प्रेम प्रसाद सुवेदी भनेर अनि फलो गर्नुहोस्, मेसेन्जरको चित्रमा मेसेज गर्नुहोस्, राधे राधे लेखेर म पनि राधे राधे भनेर रिप्लाई गर्छु। त्यसपछि तपाईँ हामी जिन्दगीभरिको लागि फेसबुकमा साथी भइयो। त्यसपछि जे जे समस्या हुन्छन्, जे जे बाधा आउँछ, त्यो कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ, लेखेर मलाई पठाउन सक्नुहुन्छ, म हेरिदिन्छु तपाईँको लागि चाहिँ राम्रो नराम्रो के छ भन्ने विषयमा है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार गुरु, नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म अरखाँचीबाट गुरु।
0: अरखाँचीबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
4: हजुर, मेरो नाम ज्ञानु माया हो।
0: ज्ञानु माया अरखाँचीबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोरीको गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2053 साल।
0: 2053
4: कार्तिक 1 गते रात साँझको 9 बजेर कति कति 9 बजेर 26 मिनट गुरु।
0: 9 बजेर 26 मिनट के बार पर्दो रहेछ?
4: बिहिबार होइन गुरु?
0: हजुर हो, साँझको हो नि होइन?
4: हजुर साँझको। हजुर
0: 53 साल हो नि?
4: हजुर 53 साल हो।
0: ल सुन्नुहोस् है छोरीको बारेमा।
4: हजुर गुरु।
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2053 साल असोज शुक्ल पक्षको 6 दशैंको फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ। धनु राशिमा जन्म भएको छ, मूल परेको रहेछ नानीको। प्रथम चरण नाम आउँदो रहेछ एबाट, यमुना यमुना भन्ने नाम आउँछ। आज दिन अलि राक्षस गण परेको छ नानीको चाहिँ। यो मूलले पिता पिर्ने मूल हो, यो बाबुलाई पिर्छ, बाबु फाप्दैन भन्छ। घातकमा तिथि तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ। बाबुको लागि नानीको लागि चाहिँ नि कुण्डली राम्रो छ, नानीको नराम्रो होइन, राम्रो छ। अलिक छिटो रिसाउँछन् कि यिनी, कुरा कम कमजोरी हो। सूर्य पनि यिनको बिग्रिएको छ। आइतबारको दिन नुन खानु हुँदैन है, आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन। सूर्यको पूजा गर्नुहोस्, स्पेसल हुन्छ, चिन्ता गर्नु पर्दैन नानीको लागि चाहिँ। अब नानीको विवाहमा दाम्पत्यमा अलिकति बाधा भनेको बहुविवाहको योगहरू परेको देखाउँछ। ज्वाइँ राजा असाध्य राम्रो पाउने, छोरीको बानी अलिकति नराम्रो देखे मैले चाहिँ। विवाह भएको छ छैन छोरीको? ज्वाइँ त एकदम गजबको पाउनु भएको छ, क्यारे हो कि होइन?
4: सरकारी
0: जागिर यिनलाई खाने हो भने रत्न कवच लाउनु पर्छ। सकभर यिनले सरकारी जागिर फाप्दैन, यिनलाई खाना त खान्छन् फाप्दैन। अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, सरकारी जागिर खाने हो भने रत्न कवच पाउँछ हामीसँग। रत्न कवच यिनले लाएपछि सरकारी जागिरमा नाम अलिक सजिलो हुन्छ निकाल्नको लागि, फाप्छ सहज हुन्छ, सजिलो हुन्छ। आइतबारको दिन नुन खानु हुँदैन, सूर्यको पूजा गर्नुपर्छ, यो सधैँभरिको लागि हो नानीको लागि। भाग्यशाली छिन् तपाईँको छोरी, भाग्यमानी छिन्
4: होइन,
0: नराम्रो ग्रह दशाहरू परेको देखिँदैन, राम्रै छ। अहिलेको लागि चाहिँ ग्रह अलिकति नराम्रो, एउटा सूर्य भन्ने ग्रह बिग्रियो, अरू सबै थोक राम्रो छ, समस्या। छोराको लागि अलिकति विशेष ख्याल गर्नुहोला, आइतबारको दिन नुन खानु भएन भने नातिलाई पनि राम्रो हुन्छ, नाति केटीलाई पनि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन भन्ने कुराहरू देखिन्छ क्या है। एकदम राम्रो छ, चिन्ता लिनै पर्दैन छोरीको बारेमा। तपाईँले स्पेसल छ कुण्डली, राम्रो छ, अब ज्वाइँ राम्रो पाउनु भएको छ, अब यति पाएपछि भइगयो नि, के चाहियो अरू त? ओके, मैले भन्ने कुरा ठिक हो कि बेठिक हो? त्यही त नि, ल अब छोरीलाई सम्झाउनु पर्यो, नरिस नानी, ज्वाइँ राम्रो पाकिछेस्, खुसी राख ज्वाइँलाई, गाली नगर धेरै नहेप भन्नु पर्यो है। अलि कडा कडा स्वभावकी छिन् छोरी चाहिँ, त्यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ भन्नु होला। ग्रह राम्रा छन्, अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, एउटा मंगल भन्ने ग्रह चलेको छ। भ्रामरी र मंगल नराम्रो हो, अरू सबै त राम्रै छ नराम्रो छैन ठिकै छ है त
4: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई दाङबाट फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेटेर समस्याको समाधान तपाईँले गराउन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ हाम्रो कार्यालयमा अफिसमा आएर भेट्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरिहाल्नु हजुर नमस्ते
5: गुरु नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ रोल्पाबाट शुभ नाम तपाईँको भन्नुहोस् त सिस्ना के पुन भन्नुभयो सुषमा पुन कसको विषयमा हेर्नुहुन्छ छोरीको जन्ममिति भन्नुहोस् त कति हो 2074 हजुर अनि कुन महिना कति गते साउनको 28 गते के बार पर्छ
5: मङ्गलबार
0: मिलेन त जन्ममिति मिलेन मङ्गलबार सोमबार त आउँदै आउँदैन मलाई त के थाहा हुन्छ र तपाईँको जन्मनु भएको तपाईँले हो मैले होइन अब 74 साल होइन तपाईँको छोरीको तँ 74 साल होइन है 75 साल चाहिँ होला मिल्दैन नि अब समय सकियो तपाईँको थोरै समयमा मैले तपाईँलाई फोन रिसिभ गरेको तपाईँको तपाईँको यो छोरीको 74 साल होइन है एकचोटि हेर्नु जाउँ दर्तामा ल हुन्छ उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट उहाँको छोरीको चाहिँ 74 साल चाहिँ होइन भने भने किनकि उहाँको जन्मबार जन्मबार मलाई थाहा रहेछ तर साल चाहिँ अलिक कन्फ्युज हुनुभएको जस्तो लाग्यो मलाई पनि 9845175223 र 9805275223 तपाईँको लागि खुल्ला छ दिनैभरि फोन गर्न सक्नुहुन्छ दिनैभरि मसँग कुराकानी गर्न सक्नुहुन्छ सल्लाह परामर्श लिन सक्नुहुन्छ र मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकियो भनेर मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यो हो संस्कार र संस्कृति को स्तम्भ
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: जयवस्ती तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूको बीचमा युहन्ना प्रभु येशु ख्रीष्टको चेलाद्वारा लिखित पहिलो युहन्नाको पत्रबाट एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। र यहाँ यसरी लेखिएको छ, पहिलो युहन्नाको पत्र एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा म पाठ गरिरहेको छु। जीवनको वचन, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौ, जो हाम्रै आँखाले हामीले देखेका छौ, जो हामीले हेर्यौं र हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ ताकि हामीहरूसँग तिमीहरूको संगति होस्। हाम्रा संगति पिता र उहाँका पुत्र येशु ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। आदरणीय श्रोता, यो खण्डमा जब्दियाको छोरा युहन्ना प्रेरितबाट लेखिएको यो पत्र हो र यीशुका 12 चेलाहरूमध्ये एकजना उहाँ थियो र युहन्नालाई यीशुले प्रेम गर्नुहुने चेला पनि भनिएको छ र युहन्नाको सुसमाचार, युहन्नाको 3 पत्रहरू र युहन्नालाई भएको प्रकाश युहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि युहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो। यसै कारण युहन्ना बढी अधिकारसित लेख्छन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। युहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयका लागि आफ्नो नाम लेख्न आवश्यक थिएन। यो पत्र पढ्नेहरूले आनन्द जीवन पाएका छन् भन्ने जानुन् भनेर युहन्नाले यो पत्र लेखेका हुन्। तिनी उनीहरूलाई विश्वासमा बलियो बनाउन चाहन्छन्। यो पत्र कुन ठाउँ वा कुन क्रिश्चियन मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। सायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झुटा शिक्षाको विरोध गर्नलाई योहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही कोही झुटा शिक्षकहरू यीशु खास मानिसको रूपमा संसारमा आउनु भएन भनेर सिकाउँदै थिए। यीशु एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर योहन्ना जोडसित यीशु पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि यीशु पूरा तवरले मानिस हुनुभएको भए उहाँको मृत्युको कुनै मतलब हुने थिएन। उहाँ आफै हाम्रा पापको लागि बलिदान बन्न सक्नु हुने थिएन। आदरणीय श्रोता, यो जुन खण्ड हामीले पढ्यौं, यो खण्डमा आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने मुख्य विचारलाई हामी यहाँ हेरिरहेका छौं। आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँग को संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ। यीशु ख्रिस्ट जीवनको वचनको रूपमा हामी यहाँ देख्छौ। जीवनको वचन विषयमा सुरुदेखि नै थियो। चेलाहरूले सुनेको, आँखाले देखेको र हातले छोएको विवरणहरू हो यो। यीशुलाई मानिसहरूले मानिस भएर आउनुभएको होइन भन्ने विचार उनीहरूको थियो र यीशुलाई मानिसहरूले मानिस भएर जन्मेको भन्ने कुरामा उनीहरूले शंका गरेका थिए र विश्वास गर्न सकेका थिएनन्। त्यसै कारणले पनि योहन्नाले यीशु ख्रिस्ट चाहिँ मानिस हुनुहुन्छ, पूर्ण मानिस र उहाँ पूर्ण ईश्वर हुनुहुन्छ भनेर स्पष्ट पार्नका लागि पाठकहरूलाई अथवा दर्शकहरूलाई यो स्पष्ट पार्न खोजिएको छ। र यहाँ त्यो जीवन प्रकट भयो र देखियो, गवाही पनि दियो र अनन्त जीवनको सन्देश सुनाएका थिए। यीशु प्रभु यो संसारमा झन्नै 33.5 वर्षसम्म रहँदाखेरि उहाँले यो संसारमा मानिसको रूप धारण गरेर जिउनुभयो र मानिसको पूर्ण गुणहरू लिएर उहाँ जिउनुभयो र उहाँ जिउने क्रममा उहाँले मानिसको सबै दुःख कष्ट, मानिसको जीवनको लक्ष्य उद्देश्य सबै कुरो बुझेर उहाँले आफ्ना मानिसहरूको लागि जो बलिदान गर्नुपर्ने माग थियो, मानव जातिको पाप को प्रायश्चितको लागि एउटा थुमा, एउटा शरीर, पाप रहितको शरीर चाहिएको थियो, बलिदान गर्नुपर्ने थियो। अनि त्यो शरीरको बलिदान पछि पापको प्रायश्चित हुने थियो र पापको प्रायश्चितको लागि रगत बगाउनु पर्ने थियो, बलिदान हुनुपर्ने थियो, कोही न कोही मर्नुपर्ने थियो मानव जातिलाई बचाउनका लागि। त्यसको लागि एउटा शरीर चाहिन्थ्यो र त्यो शरीर चाहिँ यीशु ख्रिस्टले मानव चोला धारण गर्नुभएको थियो र मानव चोला धारण गरेको हो भन्ने कुरामा स्पष्ट पार्नका लागि योहन्नाले यो पत्र लेखेका थिए। र मानिस किन, उहाँ किन मानिस भएर जन्मनु पर्थ्यो भन्ने कुरा चाहिँ बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउनु भएको छ कि मानिसको पापको प्रायश्चितको लागि एउटा बलिदानको आवश्यकता थियो। मानव जातिले पाप गरेको कारण मानिसहरू सबै मृत्युमा गएका थिए, मृत्युको भागीदार भएका थिए। मृत्यु उनको लागि एउटा भाग नै बनेको थियो र दुईवटा मृत्यु मानव जातिले भोगिरहेको अवस्था हामी यहाँ देख्छौ। एउटा मृत्यु शारीरिक मृत्यु जो क्षणभरको छ भने अर्को मृत्यु चाहिँ अनन्त मृत्यु, त्यो चाहिँ आत्मिकी मृत्यु हो। र मानिसले दुई दुईवटा मृत्युको सामना गर्नु पर्दाखेरि मानिसको जीवनमा शान्ति हरण भएको थियो र आज पनि मानव जातिको जीवनमा शान्ति छैन। मानिसले शान्ति प्राप्त गर्नका लागि मानिसले अनेक किसिमका सिद्धान्तहरू, अनेक किसिमका धर्मकर्महरू, अनेक किसिमका नियम कानूनहरू मा जीराखेको अवस्था हामी देख्छौ, तर साँचो शान्ति कसैले पनि पाएका छैन। र शान्तिको मूल केवल येशु ख्रीष्ट मात्र हुनुहुन्छ। कसरी भन्दाखेरि येशुले आएर मानव चोला लिएर एउटा निष्खोट पाठोको रूपमा, थुमाको रूपमा उहाँले आफ्नो शरीर, मानव शरीरलाई धारण गर्नुभयो र यही मानव शरीरलाई धारण गर्नका लागि नै उहाँले अवतार लिनु पर्यो। परमेश्वर भएर पनि उहाँ मानव चोलामा अवतार लिनुको कारण चाहिँ मानव जातिको पापको प्रायश्चितको लागि बलिदान हुनु नै थियो। त्यसकारणले बलिको थुमा अथवा पाप रही बलिको थुमा भएर यो संसारमा आउनु पर्ने थियो, मानव चोलामा उहाँ आउनु पर्ने थियो। त्यसकारणले मात्रै जब उहाँको मृत्यु भयो, उहाँको मृत्यु पश्चात सबै मानव जातिको पापको प्रायश्चितको लागि उहाँको यो रगत बगाई, उहाँको मृत्युले गर्दा सबै मानिसहरूको पाप क्षमाको निश्चयता भएको छ। ज जसले येशूलाई विश्वास गर्छन् उनीहरूले पाप क्षमा पाउँछन्। उसले गरेको सिन्दुरे रङको पाप भए पनि त्यो क्षमा हुनेछन्। र यही क्षमाको प्रचार, यही क्षमाको सन्देश आज सारा विश्वका मानव जातिलाई दिनु पर्छ र दिनु आवश्यक छ। कसैले यो कुरा सुनेनन् भनेदेखि उनीहरूको जिन्दगीमा ठूलो घाटा हुन जान्छ। यो पश्चातापको, यो क्षमाको सन्देश मानव जाति हरेकले सुन्नुपर्छ। सुनेर उनीहरूले विश्वास गरे भने आनन्द जीवन उनीहरूले पाउँछ। आनन्द जीवन पाउनका लागि येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नै पर्छ। उहाँ मानव चोलामा आउनु भएको हो र उहाँको मृत्यु भएको हो र उहाँको पुनरुत्थान भएको हो, स्वर्गरहन भएको हो र उहाँ फेरि मानव चोलामा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँ फेरि मानव जातिलाई लिनका लागि आउँदै हुनुहुन्छ भन्ने विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछ। त्यसै कारणले पनि येशु ख्रीष्टलाई जसले मानिस भएर जन्मेको होइनन् भनेर उनीहरूले विरोध गर्छन्, उनीहरूले स्वीकार गर्दैनन्, उनीहरू चाहिँ झुटा ठहरिन्छ। धेरै समय भनौँ युहन्नाले लेख्दै गर्दाखेरि कति व्यक्तिहरूले चाहिँ येशु ख्रीष्टको मानव शरीरलाई स्वीकार गरेका थिएनन् र येशु ख्रीष्टको मानव शरीर होइन, यो शरीर भूत प्रेतको शरीर हो भनेर उनीहरूले अर्कै अर्थमा लिएको कारणले गर्दा येशुको चेला युहन्नाले चाहिँ यो कुरा स्पष्ट पार्नलाई लेखिएको हो। त्यसकारण यहाँ यही विवरणहरू हामीले स्पष्ट रूपमा देख्छौ। कसरी भन्दाखेरि युहन्नाले के भन्दछन् भन्दाखेरि हामीले सुनेका छौ भनेर स्पष्ट पारेका छ। युहन्ना चेलाहरूले यो कुरा स्पष्ट पारेछ, हामीले सुनेका छौ यो जीवनको बारेमा अथवा वचनको विषयमा, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर स्पष्ट पारेका छन् उहाँको पहिलो पुस्तकमा। र त्यसै गरिकन त्यही वचन चाहिँ देहधारी हुन आयो भनेर पनि स्पष्ट लेखकले पारेका छन्, स्पष्ट पारेका छन्। त्यति मात्रै होइन, लेखकले भन्छन् हाम्रै आँखाले हामीले देखेका छौ। र येशु ख्रीष्टको मानव शरीरलाई उनीहरूले देखेका पनि छन्, किनभने वचन देहधारी हुन आयो भनेर उल्लेख गरिएको छ र त्यही वचन चाहिँ देहधारी भएको कुरा उनीहरूको आँखाले देखेको कुरा यहाँ स्वीकार गर्छन् र हेर्यौं पनि भनेका छन् उहाँले, हामीले हेर्यौं त्यति मात्र होइन, हाम्रो हातले छोयौं पनि भनिएको छ। त्यो शरीर जो पूर्ण मानवलाई प्रस्तुत गर्दै गर्दाखेरि यहाँ सुनेको कुरा, आँखाले देखेको कुरा, हेरेको कुरा र हातले छोएको कुरा, र त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ, तिमीहरूलाई त्यस आनन्द जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। र यसरी मानव जातिलाई, पाठकहरूलाई यीशु ख्रीष्टको मानव शरीर सत्य हो, सही हो, पक्का हो भन्ने कुरालाई यहाँ घोषणा गर्नु नै पर्ने थियो। र त्यसै कारण यो युहन्नाले, लेखकले यीशु ख्रीष्टको शरीरलाई प्रमाण दिँदै उहाँ पूर्ण मानिस हुनुहुन्छ, पूर्ण ईश्वर पनि हुनुहुन्छ भन्ने कुराको यहाँ गवाही दिन्छन्। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ। चेलाहरूले यीशुलाई भेटेको, देखेको, छोएको सबै कुरा अनुभव भनौ, बौरी उठिसकेपछि पनि यीशु ख्रीष्टको शरीरलाई छोएको कुरा, सँगसँगै हिँडेको कुरा, भोगेको सबै कुरा स्पष्ट थियो, र उहाँको मानवीय शरीरलाई पनि उनीहरूले छोएको थियो भने उहाँको महिमी शरीरलाई पनि उनीहरूले छुँदै सँगै संगति गरेको कुरा हामी देख्छौ। र यो कुराले यो कुरा स्पष्ट हुन्छ कि ताकि हामीहरूसँग तिमीहरूको संगति होस्, हाम्रो संगति पिता र उहाँको पुत्र यीशु ख्रीष्टसँग छ, र यीशु ख्रीष्ट परमेश्वर भएर पनि मानव चोलामा आएर उहाँ पुत्र बनेर उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो, परमेश्वर आफै भएर पनि पिता र पुत्र को सम्बन्धबाट उहाँले आफूलाई परमेश्वर भनेर प्रकट गर्नुभयो, र त्यही उनीहरूको संगति होस्, हाम्रो संगति पिता र उहाँको पुत्र यीशु ख्रीष्टसँग छ, र यीशु ख्रीष्ट परमेश्वर भएर पनि मानव चोलामा आएर उहाँ

0: गाडिएर तेस्रो दिनमा पुनरुत्थान भएको हो, स्वर्गरोहण भएर जानु भएको छ, स्वर्गरोहण हुनुभएको छ, उहाँ फेरि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर ज जसले विश्वास गर्छ उनीहरूसँग संगति हुन्छ, उनीहरूसँग एउटै मन हुन्छ, एउटै जात जाति भाषा स्वर्गीय नागरिक हक पाएर एक साथ जिउन सकिन्छ, संगति गर्न सकिन्छ, एउटै परिवारमा गनिन्छ र विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुनेछन् र परमेश्वरको सन्तानहरू भएर परमेश्वरसँग अनन्त आनन्दसम्म शासन अथवा राज्य गर्नेछन् भन्ने कुराको सन्देश यहाँ दिएको छ र हामीले यो कुरा यस हेतुले लेखेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। अनि लेखकले के कुरा यहाँ प्रकट गरिरहेका छन् भन्दाखेरि उहाँ हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँले मानव चोलामा आएर मानव पूर्ण मानव भएर पूर्ण ईश्वर भएर उहाँले आफ्नो जीवन यो संसारमा बिताउनुभयो र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र उहाँलाई विश्वास गर्नेहरूले पापको क्षमा पाउँछन् र उनीहरू क्षमा पाएकाहरू एकसाथ भेला हुन्छन्, उनीहरू स्वर्गीय नागरिक हक हुन्छन्, उनीहरू परमेश्वरको सन्तान कहलिन्छन् र एक अर्कासँग संगति हुन्छ। परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा त्रि एक परमेश्वरसँग एउटै संगति भएर जिउन सकिन्छ भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन्। त्यसकारण यहाँ यो कुरा स्पष्ट गर्न चाहन्छु कि लेखकले यो खण्डमा अनन्त जीवन यीशु ख्रीष्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर सिकाएका छन् भने यीशु ख्रीष्टलाई वचन भनेर सम्बोधन गरेका छन् भने त्यो वचन चेलाहरूसँग प्रकट भयो र त्यो प्रमाणको साथ यीशुलाई देखेको कुरालाई स्पष्ट पार्न सकिन्छ। त्यसरी नै हरेकले यीशुको आनन्द जीवनलाई उहाँमा विश्वास गरेर प्राप्त गर्न सक्नुपर्छ। उहाँ सत्य हो भनेर चेलाहरूले आफ्नो अनुभव बाँडेको कुराले हरेकलाई आनन्द जीवन प्राप्त गर्न लाग्छ र हरेकले यीशुलाई उहाँ चाहिँ भनौँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ भनेर विश्वास गर्यो भने उनीहरूले उद्धार र मुक्ति पाउँछ र उहाँको संगतिमा जिउन सकिन्छ र उहाँमा मात्रै आनन्द जीवन छ र उहाँमा विश्वास गरेर उहाँसँगको संगतिमा जिएर एउटा मानिसले आनन्द जीवन प्राप्त गर्न सक्छन्। उहाँसँग आनन्द जीवन प्राप्त गर्नेहरूले उहाँसँग दिन रात संगति गर्न सक्छन्, अहिले भोलि सदा सर्वदाको लागि उहाँसँगै आनन्दको संगति मानिसले प्राप्त गर्न सक्छन्। यसरी आज यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि कसैको जीवनमा यदि संगति टुटेको छ, कसैको जीवनमा परमेश्वरको राज्यमा जिउनबाट वञ्चित भएका छन्, आनन्द जीवन प्राप्त गर्नका लागि उनीहरू भोको भएर खोजिराख्नु भएको छ, जीवन खोजिराख्नु भएको छ, बाटो सत्य र जीवन खोजिराख्नु भएको छ भने आज यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहोस् र उहाँ चाहिँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ, उहाँलाई विश्वास गर्नेहरूले क्षमा पाउँछन् पापको, त्यसपछि उनीहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आउनुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यदि मौका दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: त्यो समय रिङ बिदा दाजी रङ्गी छाङमदानु जयमसी नमस्कार.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ. अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर. सीट सीमित छ. आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्. सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार.
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त. तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि. बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ.
3: ल भाइगो हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है.
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि.
2: हस् बाबा.
4: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा.
5: सम्पर्क मोबाइल 97140131429.
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ. के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै.
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त.
6: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के. घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के. यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो. होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त. म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने.
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त. त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि.
6: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि.
7: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
6: हाम्रै ललितपुरमा रहेको ग्वालको B&B को अगाडि छ नि दिदी.
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि.
7: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ. हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ. पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ. पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ.
6: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74 102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
1: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064 98141667064।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
8: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
5: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63 802 98510 63 802।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410 55 754 98410 55 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105090093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाल भित्रिएको 12 दिनपछि मनसुनी वायु देशैभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णालीका बाँकी क्षेत्रमा पनि मनसुन पुगेसँगै यो वर्षको मौसमी प्रणाली देशभर विस्तार भएको हो। काठमाण्डु सहित देशका विभिन्न स्थानमा गैरातीदेखि नै पानी परिरहेको छ। पश्चिम नेपालमा धेरै वर्षा भइरहेको छ भने पूर्वी तराई न्यूनचापीय रेखा टाढ़ा भएकाले सुक्खा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धादिङको गजुरीमा पछिल्लो 1 घण्टामै 19.6 मिलिमिटर वर्षा भएको छ। लमजुङको भुजुङमा 16 मिलिमिटर र भोरले टारमा 14.4 मिलिमिटर वर्षा भएको छ। गएको 24 घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ। केही स्थानमा धेरै भारी वर्षा भएको छ। वर्षाका कारण बाँके, बर्दिया र कैलालीका साना नदीहरूमा पानीको सतह बढ़ेकाले बाढ़ी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी भूभागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। केही ठाउँमा धेरै ठूलो वर्षा हुन सक्ने भएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रा गर्दा र नदी किनारमा बस्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। खुल्ला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्त गर्ने सरकारको तयारी निर्णायक मोडमा पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका 13 देशका लागि आह्वान गरेको खुल्ला आवेदनमा 4,000 भन्दा बढ़ीको आवेदन परेकामा हाल 2,700 जनालाई प्रारम्भिक छनौट गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल बाँकी छनौट प्रक्रियामा जुट्नु भएको छ। यता संसद सचिवालयले पनि राजदूतहरूको संसदीय सुनवाईका लागि विशेष समितिको बैठक बोलाएर तयारी शुरू गरिसकेको छ। तर खुल्ला प्रतिस्पर्धा भनिए पनि आवेदकहरूको नाम गोप्य राख्ने परराष्ट्र मन्त्रालयको निर्णयको आलोचना हुन थालेको छ। अन्य सार्वजनिक पदहरूमा आवेदकको सूची सार्वजनिक गरिने भए पनि राजदूतमा फरक मापदण्ड अपनाइएको भन्दै पारदर्शितामाथि प्रश्न उठेपछि सर्वोच्च अदालतले समेत सरकारसँग लिखित जवाफ मागेको छ। मन्त्रालयले भने योग्यता, क्षमता र तोकिएका 15 मापदण्डका आधारमा निर्देशिका पालना गरेर मात्रै अन्तिम नाम संसदीय सुनवाईका लागि पठाइने दावी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ। पार्टी कार्यालय वनस्थलीमा बिहान 11 बजे शपथको कार्यक्रम राखिएको छ। हालै सम्पन्न पहिलो महाधिवेशनबाट 69 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसैबीच निर्वाचित सूचीबाट 2 जनाको नाम हटाएर नयाँ नाम थपिएपछि पार्टीभित्र केही विवाद समेत देखिएको छ। महाधिवेशन सकिएसँगै सभापति रवि लामिछाने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू टुंग्याउने आन्तरिक छलफलमा लाग्नु भएको छ। पार्टी विधान अनुसार 51 जना केन्द्रीय सदस्य र 10 जना पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई छ। विशेष गरी पार्टीमा समायोजन भएका विभिन्न समूह र वरिष्ठ नेता बालेन्द्र शाह पक्षलाई समेटेर साझा टीम बनाउने तयारी भइरहेको छ। पार्टीलाई तत्काल आवश्यक पर्ने प्रवक्ता र कोषाध्यक्ष जस्ता पदहरू आजै बस्ने केन्द्रीय कमिटिको बैठकबाट टुंग्याउने सम्भावना रहेको राजसभाले जनाएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो सुझाव संकलन कार्यलाई अन्तिम चरणमा पुर्याएसँगै प्रतिवेदन लेखनको काम शुरू गरेको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले आगामी असार 19 गतेभित्र बाँकी रहेका परामर्श कार्यक्रमहरू सम्पन्न गर्ने तयारी गरेको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार भइरहेको प्रतिवेदनलाई आगामी असार 22 गते बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिनेछ। हालसम्मका छलफलहरूमा सहभागी बहुसंख्यक नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा मत राखेका छन्। कतिपयले पहिलो पुस्ताका नेताहरूलाई अभिभावकीय भूमिकामा राखेर दोस्रो र तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने राय दिएका छन् भने कतिपयले सिंगो केन्द्रीय कमिटि नै पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन्। 22 गते कार्यदलबाट प्रतिवेदन पारित भएपछि यसलाई पार्टी सचिवालय र केन्द्रीय कमिटिको बैठकमा पेश गरिने जनाइएको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर अचार खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। संघीय संसद अन्तर्गतका विभिन्न चारवटा विषयगत समितिको बैठक आज बस्दैछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति उद्योग समिति संसदीय सुनवाई समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्न लागेको हो। अहिले केही बेरमा बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल गर्न विज्ञान तथा प्रविधि मन्त्री सहित पदाधिकारीहरूलाई बोलाइएको छ। यस्तै उद्योग तथा वाणिज्य समितिको बैठकमा आन्तरिक कार्यविधि र संसदीय सुनवाई समितिको बैठकमा आगामी सुनवाईको आन्तरिक तयारीबारे छलफल हुने कार्यसूची रहेको छ। 11 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने संस्कृति तथा पर्यटन मन्त्रालयले सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन गरेको तयारी र नागरिक उड्डयन प्राधिकरणलाई दिएका निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिने संसद सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको बजेटलाई लिएर विभिन्न प्रदेशमा देखिएको विवाद अझै सुल्झन सकेको छैन। बजेट सार्वजनिक भएको 2 साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि र अवरोधका कारण बजेटमाथिको बहस प्रभावित भएको छ। बजेटमा गम्भीर त्रुटि भएको योजनाहरू असन्तुलित र निश्चित क्षेत्रमा मात्र केन्द्रित भएको आरोप सांसदहरूले लगाएका छन्। गण्डकी प्रदेशमा भने आगामी वर्षका लागि ल्याइएको 32,99,00,000 रूपियाँको बजेट बहुमतले पारित भइसकेको छ। बागमती प्रदेशमा बजेटमाथि छलफल जारी छ भने मधेस प्रदेशमा 17 दिनपछि आजदेखि बजेटमाथि छलफल थाल्ने तयारी गरिएको छ। कोशी प्रदेश सरकारले ल्याएको 40,44,00,000 रूपियाँको बजेट मन्त्री मुखी र असन्तुलित भएको भन्दै सत्तारूढ़ कांग्रेस र एमालेकै सांसदहरूले फेल गराउने चेतावनी दिएपछि प्रदेशसभा बैठक पटक पटक स्थगित भएको छ। यो विवाद सुल्झाउन दुवै दलका 3-3 जना समेटेर 6 सदस्य अनौपचारिक कार्यदल गठन गरिएको छ। कार्यदलले असन्तुष्ट सांसदहरूका व्यावहारिक र प्राविधिक मागहरू संकलन गरी बजेटलाई सर्वस्वीकार्य बनाउन ठोस प्रस्ताव तयार पार्ने प्रयास गरिरहेको छ। सुदूरपश्चिममा पनि बजेटलाई लिएर सत्ता साझेदार दल एमाले असन्तुष्टि जनाउँदै संशोधनको माग राखेपछि 2 सातादेखि प्रदेशसभा परिसर सुनसान बनेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार गर्दै सहमति जुटाउने प्रयास भइरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो 1 बजे बस्ने कार्यसूची रहे पनि बजेट विवादका कारण बैठक पुनः अनिश्चित बनेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यकै दल एमालेका असन्तुष्ट सांसदहरूले आफ्ना योजनाहरू काटिएको भन्दै बजेट पास हुन नदिने अडान राखेका छन्। कर्णाली प्रदेशसभामा पनि बजेटको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा निरन्तर बैठक अवरूद्ध गर्दै आएको छ। मुख्यमन्त्री यमलाल खडेलले सरकारले कुनै कानूनी गल्ती नगरेको र पुराना योजनालाई नै प्राथमिकता दिएको दावी गरे पनि प्रतिपक्षले नियम मिचेको र नयाँ योजना जथाभावी थपेको आरोप लगाउँदै विरोध कायमै राखेको छ। विशेषज्ञ चिकित्सक नहुँदा कैलालीको गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ। रेडियोलोजिस्ट डाक्टर होम पन्तको 2 महिना अघि सरूवा भएपछि अस्पतालमा यी सेवाहरू ठप्प भएका हुन्। दैनिक 20 जनासम्म बिरामीले सेवा लिने गरेको अस्पतालमा म्यामोग्राफी र भिडियो एक्सरे बन्द भएपछि सेवाग्राहीहरू निजी अस्पताल तथा बाहिर जान बाध्य भएका छन्। जनशक्ति अभावकै कारण निर्माण भइरहेका आईसीयू र एनआईसीयू सेवा पनि शुरू हुन सकेका छैनन्। म्याग्दी जिल्लालाई 5 वर्ष मुनिका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित गर्दै दिगोपना जिल्ला घोषणा गरिएको छ। 6 वटा स्थानीय तहका सबै लक्षित बालबालिकाले राष्ट्रिय तालिका अनुसारका सबै खोप लगाएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीका 15 महिनाभित्रका 1,080 जना र 5 वर्ष मुनिका 3,974 जना बालबालिकाले 13 प्रकारका खोपको पूर्ण मात्रा पाएका छन्। जिल्लाभर रहेका अस्पताल स्वास्थ्य चौकी र खोप केन्द्रहरू मार्फत यो खोप अभियान सफल पारिएको स्वास्थ्य शाखाले जनाएको छ। ललितपुरको सानेभाबाट सशस्त्र प्रहरी बलले खबाडी सामान बोकेका 10 ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजात बिना नै ती सामान लोड गरेर काठमाडौँ उपत्यका बाहिर जान लागेका ट्रकहरूलाई गइराते नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार ठूलो मात्रामा कबाडी सामान अवैध रूपमा बाहिर लैजान लागि भने गोप्य सूचनाका आधारमा चक्रपथ क्षेत्रबाट दंगा नियन्त्रण रेजिमेन्टले ती गाड़ीहरू रोकेको हो। पक्राउ परेका ट्रकहरूलाई थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशका खबर। इरान र इजरायल बीच बढ़दै गएको तनाव कम गर्न कतारको राजधानी दोहामा कूटनीतिक प्रयासहरू शुरू भएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी र अमेरिकी विदेश विशेष दूतहरू स्टीव विटकफ तथा जारेड कुस्नर बीच दोहामा भेटवार्ता भएको हो। इरानी वार्ता कारहरू पनि यति बेला दोहामै रहेका छन्, तर अमेरिकी र इरानी टोली बीच तत्कालले आम्ने सामने वार्ता हुने कुनै तालिका बनेको छैन। इरानले युद्ध विराम र तनाव कम गर्नका लागि आफ्ना शर्तहरूमा अडान कायम राखेको छ। यता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्र संघीय नियोगमा देखिएको 100 मिलियन डलरको आर्थिक अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको विदेशको अर्को खबर रहेको छ। कड़ा खर्च कटौती गर्दा पनि संस्था बन्द हुने अवस्थामा पुगेको उनले बताएका छन्। यो नियोगले गाजा, वेस्ट बैंक, लेबनान, जोर्डन र सिरियामा रहेका करिब 26 लाख प्यालेस्टाइनीहरूलाई खाद्यान्न, शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको छ। इजरायलले यस नियोगमाथि सशस्त्र समूहलाई सहयोग गरेको आरोप लगाए पनि अहिलेसम्म त्यसको कुनै प्रमाणित प्रमाण दिन सकेको छैन। अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने युरोपियन टी ट्वेन्टी प्रिमियर लीगको पहिलो संस्करणमा अनुबन्धित भएका छन्। उनलाई रोटर ड्याम डकर्स टोलीले आफ्नो समूहमा भित्राएको हो। यो टोलीमा दक्षिण अफ्रिकाका काफ डुफ्लेसी र हेनरिस क्लासेन जस्ता नाबुद अन्तर्राष्ट्रिय खेलाड़ीहरू समेत रहेका छन्। सन्दीपले सामाजिक सञ्जाल मार्फत नयाँ टोलीसँग नयाँ यात्रा शुरू गर्न आफू उत्साहित रहेको बताएका छन्। यता फिफा विश्वकप 2026 अन्तर्गत भएका खेलहरूमा जित निकाल्दै फ्रान्स र नर्वे प्रतियोगिताको अन्तिम 16मा प्रवेश गरेका छन्। भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 सहज अन्तरले हरायो। फ्रान्सका लागि केलियन एम्बापेले 2 र ब्राडली बार्खोलाले 1 गोल गरे। अर्को खेलमा नर्वेले आइभरी कोष्टमाथि 2-1 रोमाञ्चक जित दर्ता गर्यो। नर्वेका लागि एन्टोनियो नुसा र एर्लिन हालान्डले गोल गरे। अब अन्तिम 16मा फ्रान्सले पाराग्वेको र नर्वेले ब्राजिलको सामना गर्नेछन्। हौस त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार विश्लेषक टीकाराम भट्टराई हुनुहुन्छ। भट्टराई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ भट्टराई सर। नमस्कार, स्वागत छ यहाँलाई, गुड मर्निङ। धेरै निराशाका कुरा गर्ने पक्षमा त छैन म, तर पनि जति पनि अहिले विषयहरू देखिरहेका छन् पोलिटिक्समा, जति पनि विषयहरू अहिले देखिरहेका छन्, एउटा नयाँ सरकार बन्यो, सरकारमा निकै ठूलो भरोसा जनताको थियो, तर यो अधिकारको लड़ाईका निम्ति सुस्तावासीहरू काठमाडौँमा आएछन्। हेर्नुहोस् होइन, झोली तुम्बा बोकेर उनीहरू चाहिँ अहिले आन्दोलित बनेका छन् किनभने उनलाई पीड़ा छ। सीमामा विद्यार्थीहरू सड़कमा जाने स्थिति बनिया छ। देश कतातिर जाँदैछ भट्टराईजी?
2: निर्वाचन सम्पन्न भयो, त्यो घटना किन घट्यो, खास गरी भदौ 24 को घटना किन घट्यो, के उद्देश्यका लागि घट्यो, कहाँ मुलुकलाई लैजानका लागि घट्यो भन्ने कुराको वस्तुनिष्ठ समीक्षा अहिले पनि भएको छैन। न त त्यस बेला शासन गर्ने राजनीतिक दलहरूले नै त्यसको जनतालाई चित्त बुझ्ने गरिकन जवाफ दिन सकेका छन्, न त त्यस घटनापछि को निर्वाचनबाट आएको सरकारले नै त्यो घटनाको जवाफ दिन सकेको छ, त्यो प्रश्नको जवाफ दिन सकेको छ। मुलुकमा अनुत्तरित रहस्यमय प्रश्न गत भदौ 24 गतेको विध्वंसकारी घटनाको जिम्मेवार को हो, कसले गर्दा त्यो घटना घट्यो र के कारणले घटना घट्यो र के उद्देश्यका लागि त्यो घटना घट्यो भन्ने कुराको जबसम्म नेपाली जनताले तपाईँ हामीले सही जवाब पाउँदैनौं तबसम्म त्यस पछाडिका सबै प्रक्रियाहरूको बारेमा यस्ता अनुत्तरित प्रश्नहरू रहिरहन्छन्। त्यही अनुत्तरित प्रश्नकै सन्दर्भमा अहिलेको सरकारका गतिविधिहरूलाई पनि, सरकारका क्रियाकलापहरूलाई, सरकारका अभिव्यक्तिहरूलाई, मन्त्रीका क्रियाकलापहरूलाई त्यही प्रश्नसँग जोडेर हेर्नुपर्छ र त्यो प्रश्नलाई अलग राखेर यो सरकारको गतिविधिको मूल्याङ्कन गर्न सकिँदैन।
1: होइन, यहाँले चिन्ता व्यक्त गर्नुभएछ होइन, रहस्यमय दुर्घटना पश्चात न भुतो न भविष्य होइन, भविष्यति जस्तो जनादेश प्राप्त सरकार बनेको 3 महिनापछि पनि संक्रमण काल जस्तो, कता कता सान्नाटा जस्तो होइन, अलिकति यो रिक्तता जस्तो, भ्याकुम जस्तो, यो किन महसुस गरिरहनु भएको छ यहाँले?
2: मैले मात्रै होइन खेमजी, यो म एउटा नागरिक हुँ, म जनतासँग प्रत्यक्ष सम्बन्धमा रहन्छु विभिन्न माध्यमबाट। त्यो मैले आम रूपमा, म बाहिर जिल्ला बाहिर पनि जान्छु काठमाडौँ, आम रूपमा सबै जनतालाई मैले जति पनि भेटेको छु, खास गरी सचेत जनतालाई भन्ने म चाहन्छु, सचेत र त्यो पनि शिक्षित जनताका मुखबाट के सुनिन्छ भने, यत्रो अब 5 वर्षको लागि सरकार आएको छ, 132 सीट ल्याएको छ, जनताले अपार समर्थन गरेका छन्, तर पनि भरे के हुन्छ, भोलि के हुन्छ, यस पछाडि के हुन्छ, यो सरकारको भविष्य के हुन्छ भन्ने जस्ता अन्यलताहरू र सरकारले गरेका क्रियाकलापमा जसरी दिनानुदिन प्रश्न उठिरहेका छन्, यो भनेको यो सरकारको निश्चितता, यो संविधानको निश्चितता, यो व्यवस्थाको निश्चितता छैन कि भनेर त्यो खालको कौतूहलता, प्रश्न उठ्ने काम प्रत्येक शिक्षित र सचेत नागरिकको मनमा किन आइरहेको छ भन्ने सन्दर्भ मैले त्यो सामाजिक सञ्जालमा त्यो कुरा उल्लेख गरेको हुँ। त्यसैले मुलुक संक्रमण कालमा जस्तो, अब सरकार स्थिर छ, 5 वर्षसम्म विकास हुन्छ, निर्माण हुन्छ, यो सरकारले एकदम राम्रो गरेको छ भनेर जनताले मुक्तकारले गरेका क्रियाकलापमा जसरी दिनानुदिन प्रश्न उठिरहेका छन्, यो भनेको यो सरकारको निश्चितता, यो संविधानको निश्चितता, यो व्यवस्थाको निश्चितता छैन कि भनेर त्यो खालको

0: निर्वाचकमा हुने रहेछ, स्थिरता हुने रहेछ, संविधान स्वचालित हुने रहेछ भनेर ढुक्कका साथ राज्यका हरेक नागरिक र अनि हरेक संयन्त्रहरूले पनि, मैले नागरिकको मात्रै कुरा गरिन, राज्यका हरेक संयन्त्रहरूमा पनि त्यो एउटा शान्ति छाउनु पर्ने अवस्था हो नि त। कार्यपालिकाभित्र पनि भएर त्रासको अवस्था, न्यायपालिका पनि भित्र पनि भएर त्रासको अवस्था, व्यवस्थापिका तपाईँ देखिरहनु भएको छ, व्यवस्थापिकाभित्र पनि एकदमै त्यो एक खालको द्वन्द्व आशंका, अनि कुनै दिन पनि यो यो व्यवस्थापिका जुन बनेको छ प्रतिनिधि सभा, कुनै दिन पनि एकदमै सौहार्दपूर्ण ढंगले राम्रोसँग अनि मिहिन ढंगले कुनै विषयमा छलफल भएको तपाईँ हामीले पाएका छौ, पाएका छैनौं नि। भनेपछि व्यवस्थापिका त्यस्तै छ, कार्यपालिका
1: अनि यहाँको चिन्ता भनेको चाहिँ कतै यो व्यवस्थै रहन्छ कि रहँदैन भन्ने अन्यलतातिर हो, सान्नातातिर हो राष्ट्र अहिले।
0: अब सरकारका गतिविधिहरू हेर्दाखेरि बहुदलीय व्यवस्था जुन संविधानले अंगीकार गरेको छ, मल्टी पार्टी सिस्टम जुन अंगीकार गरेको छ, त्यसलाई सरकारले पालना गरेको छैन भन्ने कुरा त आम रूपमा अनुभूति गरिएकै छ नि।
1: राज्यसभाको महाधिवेशनले पनि एउटा सन्देश त दिया छ होइन, चितवनबाडालाई थाहा छ, संघीयतामाथि चाहिँ अलिकति प्रदेश संरचना रिफर्म वा चाहिँ खारेजै निर्दलीय बनाउने, गैरदलीय चाहिँ स्थानीय तह भन्ने एजेण्डा अगाडि सारेछ प्रस्ताव, यो पनि संशयको बाटो हो त्यसो भए।
0: त्यो एउटा राष्ट्रपतिले महाधिवेशनमा सारेको एउटा प्रतिबद्धता हेर्ने, अनि त्यही प्रतिबद्धता हेर्दाखेरि पनि अब अर्थमन्त्रीको प्रस्तावमा तपाईँको परराष्ट्र मन्त्रीको फरक मत हुने, अनि प्रधानमन्त्रीको प्रस्तावमा अर्थमन्त्रीको फरक मत हुने, त्यही संघीयताको पुनर्संरचना भन्नुहुन्छ, पुनर्संरचना भनेको यो खारेजी हो भन्ने कसैले, होइन पुनर्संरचना भनेको चाहिँ प्रदेश सभा खारेजी मात्रै हो भन्नुहुन्छ, संघीयता भनेकै प्रदेश सभा हो, अब त्यो खारेजी भनेको होइन भन्नुहुन्छ, उहाँहरूभित्रै अन्यलताको अवस्था छ नि त। अनि राजसभाका सांसदहरूले, म निवेदन गर्न चाहन्छु, यो युवा साथीहरू जितेर आउनु भएको छ, एकदमै हामी आशावादी थियौं, धेरै भाइ बहिनीहरू जितेर आउनु भएको छ, मुलुक युवाहरूको हातमा गएको छ, हामी एकदम खुसी पनि थियौं, तर 10 मिनट एकजना सांसदले कुनै विषयमा नेपाली जनतालाई चित्तबुद्धो लाग्ने गरिकन त्यो प्रतिनिधि सभाको पोडियममा गएर अर्थतन्त्रको बारेमा, परराष्ट्र सम्बन्धको बारेमा, मुलुकको अरू प्रशासनिक विषयमा तपाईँले बोलेको सुन्नु भएको छ? 10 मिनटको कुरा गर्दैछु म, हामी त पहिला प्रदीप गिरीका भाषणहरू 1-1.5 घण्टा सुन्ने गर्थ्यौं नि, अलि अगाडि जाँदा मदन भण्डारीका, हामीहरू 3 घण्टा मदन भण्डारी बोल्दा पनि सन्नाटा छाएको हामी सुन्ने गर्थ्यौं
1: नि। उहाँहरू त अब बोलेर होइन, अब हामी त चुपचाप लाएर गरेर देखाउँछौ भन्ने लाइनमा हुनुहुन्छ नि त।
0: निकट विगतकै कुरा गर्दाखेरि पनि मन्त्रमुग्ध बनाउने पार्लियामेन्टेनहरू पार्लियामेन्टमा हुनुहुन्थ्यो नि, उहाँहरूले अपिल गर्दा जनताले ए हो रहेछ भन्ने अवस्था सिर्जना हुन्थ्यो नि, त्यो खालको क्षमता भएको कोही मान्छे अहिले 182 जनामा कोही पनि नदेखिनु, यो विडम्बना हो। त्यसैले गर्दा तपाईँको जुन प्रश्न थियो, कतै हामी यो व्यवस्था नै समाप्तिको बाटोमा त मुलुक जाँदै छैन भन्दाखेरि मैले के भन्दैछु भन्दाखेरि, व्यवहारमा उहाँहरू यो संविधानको शपथ खानु भएको छ, यही संविधान अन्तर्गत उहाँहरू निर्वाचित हुनुभएको छ, उहाँहरूले यो संविधान मान्छु भन्नुभएको छ, तर व्यवहारमा संविधान बहुदलीय व्यवस्थालाई संरक्षण गर्ने खालका गतिविधिहरू उहाँका छन् त? तानु मात्रै उदाहरण तपाईँ विद्यार्थी युनियनको खारेजी, विद्यार्थी युनियन त्यति तपाईँ खेलाचीको विषय हो
1: होइन, त्रिवीले पनि त भनिसकेका छन् त, यो दलीय संगठनहरूका तपाईँहरूका जति जति त्यहाँ चाहिँ आङ्गिक क्याम्पसहरू त्रिवी अन्तर्गतका सबैबाट हटाउनुहोस् भनिसकेका छ संरचना,
0: सरकारको उसले सरकारको निर्देशन त्रिवीलाई के भन्ने, सरकारको निर्देशन उसले पालना गरेको छ, अनि त्रिवीमा पालना त्यो गर्दैनन् कि भनेर त्रिवीका त्यस बेलाका सबै पदाधिकारीहरूलाई पदमुक्ति गरिएको छ, अनि त्यो नयाँ प्रक्रिया शुरू भएको छैन, भनेपछि तपाईँ यो व्यवस्थाको विरूद्धमा ट्रेड युनियनमाथि प्रतिबन्ध, विद्यार्थी युनियनमाथि प्रतिबन्ध, प्रेसमाथि विज्ञापन खोसेर प्रेसलाई संकुचित बनाउने क्रिया गरिएको छ, अनि अलिकति आलोचनात्मक चेत भएका सार्वजनिक पदमा नियुक्ति भएका सबै पदाधिकारीहरूलाई स्थान खाली गरिएको छ, अनि यी सबै कुराका बावजुद यी सबै विषयहरू कुनै न कुनै रूपमा अदालतमा पुगेका छन्। म 32-33 वर्षदेखि यो पेसामा संलग्न छु, अदालतलाई नजिकबाट चिन्दछु, संविधान बनाउने क्रियामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा म सक्रिय रूपमा लागेको थिएँ। अहिले हेर्दाखेरि तपाईँ न्यायपालिकामा पनि यी विषय

0: पुगिसक्दा पनि न्यायपालिकाले पनि तपाईँको यो संविधानको मर्म अनुरूप आदेशहरू गर्न सकेको अवस्था छैन र त्यहाँ पनि भएर त्रासको अवस्था छ। मानिसहरूलाई सुशासन हुनुपर्छ, तपाईँले बारम्बार सुशासनको कुरा गर्नुहुन्छ, विभिन्न अतिथिहरूलाई तपाईँले प्रश्न गरिरहनुहुन्छ, फलानालाई समाएको छ नि, फलानालाई समाएको छ नि भन्नुहुन्छ। व्यक्ति समाउने क्रिया लोकतन्त्रमा कहिले पनि सुशासनको प्रत्याभूति होइन। अपराधको नियन्त्रण गर्नका लागि व्यक्ति समाउने कुरा प्राथमिक होइन। समाएको व्यक्तिले के काम गर्यो र समाएको व्यक्तिलाई कानूनको रित पुर्याएर समाइयो कि समाइएन भन्ने कुरा चाहिँ सुशासन हो। जथाभावी पक्रिएर संख्या बढाउने, तपाईँको आज दुई भोलि चार पर्सि छ बनाएर अनि यो चाहिँ सुशासन हो भन्यो भने त्यो मूर्खतापूर्ण अभिव्यक्ति हो। समाएका मान्छेको टाउको गनेर सुशासन आउँछ भन्यो भने त्यो जंगली राज हो, त्यो कानूनी राज होइन।
1: तर भ्रष्टाचारमा मुसेका व्यक्तिहरू, आरोप लागेका व्यक्तिहरू एकपछि अर्को पक्राउ पर्दैछन् नि त, होइन? अहिलेको अवस्थामा एक्सन लिएछ नि त सरकारले।
0: त्यो समाएका मान्छेहरूले कानूनले तोकेको रित पुर्याएर समाए कि समाएन, डेमोक्रेसी भनेको त्यही हो। कानून र संविधान किन बनायो? यो राज्यको स्थापना हुनुभन्दा पहिला, लिखित कानून बन्नुभन्दा पहिला राजाका मान्छेहरूले गएर मान्छेलाई समातेर लिएर आउँथे अनि टाउको छिनाल्थे, आखिर त्यो पनि सजाय नै दिएको थियो नि। त्यो जंगली राज भयो भनेर कानूनको राज स्थापना भएको र कानूनमा लेखिएको हुन्छ। सबभन्दा पहिला मान्छेलाई अनुसन्धान गर, अनुसन्धान गर्दा ऊ दोषी देखियो भने अनि यसरी समाऊ, राति नसमाऊ, अनि अदालतको अनुमति लिएर समाऊ, अनि समाउनु नपर्ने अवस्थामा नसमाऊ, यो त कानूनमा लेखिएको हुन्छ नि। त्यसैले त्यो कानूनको रित पुर्याएर समाउने कुरा चाहिँ सुशासनको प्रत्याभूति हो र कानूनको रित नपुर्याइकन समाउने कुरा चाहिँ त्यसलाई प्रतिशोधपूर्ण भन्छ। डेमोक्रेसीमा प्रतिशोधको कुनै गुन्जायस हुँदैन। त्यसैलाई मान्छेलाई जथाभावी समाएर भ्रष्टाचारको अन्त्य गर्छु भन्ने कुरा चाहिँ जंगली राजको नमुना हो, कानूनी राजको नमुना होइन। र बहुदलीय व्यवस्था र लोकतन्त्र भएको मुलुकमा जंगली राज हुँदैन, कानूनी राज हुन्छ। यो सरकारले कानूनी राजलाई चाहिँ संरक्षण गर्ने र प्रत्याभूति दिने काम गरिरहेको छैन। तपाईँले भ्रष्टाचारको अन्त्य हामी पनि चाहन्छौ, भ्रष्टाचार सुशासनको प्रत्याभूति हामी पनि चाहन्छौ, तर भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति भनेकै कानूनको रित पुर्याएर कानूनले जे गर भनेको छ त्यो बमोजिम गरिने क्रियाकलाप मात्रै सुशासन र लोकतन्त्र अनुरूपका क्रियाकलाप हुन्। त्योभन्दा बाहेकका क्रियाकलापहरू मैले पटक पटक शब्द दोहोऱ्याएको छु, विधिशास्त्रमा पढिने कुरा हो। जंगली राज विरूद्ध के अरे कानूनको राज भनिन्छ, जंगलको शासन भनिन्छ।
1: हिजो चाहिँ सत्ताको हुर्मत अरूले लिन्थ्यो, अहिले चाहिँ राजसभाले लिइरहेको छ भन्न खोज्नु भएको हो त्यसो भए? समाउने कुरामा, पक्राउ गर्ने कुरामा
0: के भन्नुभयो?
1: हिजो अन्य दलहरूले सत्ताको हुर्मत लिन्थे होइन, पक्राउ गर्ने कुरामा, अहिले चाहिँ राजसभाले लिइरहेको छ त्यसो भए? हिजोका दलहरूले पनि त पक्राउ गर्दाखेरि त होइन, कतिखेर पक्राउ गर्थे, कसरी पक्राउ गर्थे, के सोध्थे होइन, अन्यलता थियो नि त त्यो त
0: होइन। हिजोको सरकारले पनि यदा कदा तपाईँले भने जस्तै
1: के राष्ट्रसभाका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा पनि त निकै ठूलो विवाद भयो नि त होइन त्यो बेला?
0: कानून हिजोको सरकारले पनि कानून र संविधानमाथि थिचोमिचो कतिपय अवस्थामा गरेकै हो। हामी सचेत नागरिकहरू त्यस बेलामा पनि बोलेकै हौ, तर अहिले चाहिँ सुशासनको नारा दिने, हिजो गलत भयो भनेर आज आउने, हिजो हाम्रो सभापतिलाई यसो गरियो त्यसो गरियो हामी त्यो गर्दैनौ भनेर आउने, अनि आज त्यसको त्यस्तो क्रिया गर्दैनौ भन्नेहरूले त्योभन्दा दस गुणा बढी त्यस्ता क्रिया दोहोऱ्याएपछि अनि त्यो हिजोसँग प्रतिस्पर्धा गरेर हिजोभन्दा खराब हुने हो भने त्यो चाहिँ कसरी सुशासन भयो त? त्यो त हिजोको कुरा ठिकै रहेछ भनेर उहाँहरूले त्यसको त जस्टिफाई गर्नुभयो होइन र
1: होइन भट्टाईजी? सुस्तावासीहरू सड़कमा आएछन् होइन, झोली तुम्बाहरू बोकेर, आफ्नो माल सामानहरू बोकेर यहाँ काठमाडौँ पुगिसकेको एउटा स्थिति छ। सीमाको निकै ठूलो जटिलता छ, सीमाका समस्याहरू छन्। अस्ति प्रधानमन्त्रीले संसदमा बोलिसके पछाडि यो सीमाको मुद्दा चाहिँ झन बल्झिएको छ। अब अहिलेको अवस्थामा यो सीमाको विषयमा समग्र राष्ट्र एक हुनुपर्ने ठाउँमा यो छिन्न भिन्न तितरभित्र किन भइरहेको छ?
0: यो सुस्ताको सीमा विवाद चाहिँ अब यो सरकारको पालाको मात्रै होइन, हामीले जे हो त्यो वस्तुनिष्ठ ढंगले नै त्यसको मूल्याङ्कन गर्नुपर्छ। यो निकै लामो समयदेखिको समस्या हो र नेपाल र भारतको बीचमा अस्ति पनि परराष्ट्र मन्त्रीले भनेको, यसभन्दा अगाडि पनि पटक पटक नेपाल सरकारको स्ट्यान्ड र भारत सरकारको पनि सहमति के विषयमा मुख मिलेको विषय भन्छौ हामी कानूनमा, नेपालका सीमा क्षेत्रमा 98% बिन्दुमा विवादहरू मिलेका छन् भन्ने, नेपाल भारतको दुईटैको साझा सहमतिको विषय भएर त्यो 2% भित्र यो एउटा सुस्ताको समस्या पनि पर्छ. त्यसैले यो सुस्ताको समस्या हिजो पनि थियो, तर हिजो र आजमा फरक के छ भने हिजो चाहिँ सरकारले आफ्नो राष्ट्रियताको सन्दर्भमा दरसँग अडान राख्थ्यो, पार्लियामेन्टमा पनि बोल्थ्यो, चाहे जुनसुकै दलको सरकार होस् बोल्थ्यो. अहिले चाहिँ प्रधानमन्त्री स्वयंले हामीले पनि भारतको जग्गा मिचेका छौं भनेर उहाँले भनिदिनुभयो. भनिसकेपछि त्यो प्रधानमन्त्रीले पार्लियामेन्टमै भनिसकेपछि अब झन् सीमा मिच्ने भारतीयले सीमा मिच्ने क्रियाकलाप उतापट्टि मनोबल बढ्यो. त्यो हिजो पनि माइतीगर मण्डलामा त्यो धरनामा आएका सीमा सुस्तावासीका नागरिकहरूको आवाज म कुनै टेलिभिजनमा सुनिरहेको थिएँ. उहाँहरूले भन्दै हुनुहुन्थ्यो प्रधानमन्त्रीको त्यो अभिव्यक्तिपछि भारतको एसएसबी बलले हामीलाई धेरै तेरो प्रधानमन्त्रीले यसो भनेको छ भन्दै हामीलाई खेदेको छ भनेर उहाँहरू भन्दै हुनुहुन्थ्यो. लेखपढ गर्न नजान्ने जस्तो नागरिकहरू त्यहाँ देखिनुहुन्थ्यो उहाँहरूको अभिव्यक्ति हेर्दाखेरि. भनिसकेपछि जुन देशको प्रधानमन्त्री स्वयंले हामीले पनि मिचेका छौं भनेर खुलम खुल्ला भन्छ भने त्यस्तो अवस्थामा स्वाभाविक रूपमा सीमाको समस्या अरू बढेर जान्छ. र हिजो एकजना कुनै विद्वान अन्तर्राष्ट्रिय कानूनको विद्वानले एउटा आर्टिकल पनि लेख्नु भएको छ एउटा राष्ट्रिय दैनिकमा, उहाँ अहिले विदेशमा बसेर काम गरिरहनु भएको छ. उहाँले पनि भन्नुहुन्थ्यो सीमा विवादको सम्बन्धमा सम्बन्धित देशको परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ रेफरेन्सको रूपमा आधिकारिक मानिन्छ. अरे विवाद भयो कुनै अन्तर्राष्ट्रिय अदालतमा गयो काहीँ डायलग गर्नु पर्यो भने त्यो देशको परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ आधिकारिक मानिन्छ. किनभने हाम्रो सन्धि ऐन 2047 छ, त्यो सन्धि ऐनमा पनि के कुरा छ भने प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेर पठाएको परराष्ट्र मन्त्री छ भने चाहिँ उसलाई अधिकारै नजिकन उसले हस्ताक्षर गर्न पाउँछ, क्याबिनेटको निर्णय नै चाहिँदैन. त्योदेखि बाहेक अरूले कुनै सन्धि सम्झौता गर्यो भने चाहिँ क्याबिनेटको निर्णय चाहिन्छ. त्यसैले देश बोल्ने भनेको परराष्ट्र मामिलामा देश बोल्ने भनेको प्रधानमन्त्रीको मुखबाट र परराष्ट्र मन्त्रीको मुखबाट. अब स्वयं प्रधानमन्त्रीले हामीले भारतको भूमि मिचेका छौं भनेर भनिदिनुभयो. त्यत्रो पार्लियामेन्टमा अपोजिसन दलहरूले पार्लियामेन्ट अवरोध गरेर त्यो रेकर्डबाट हटाउनका लागि अनुरोध गरे. सम्मान्य सभामुख महोदयले निरीयता प्रकट गर्नुभयो, त्यसलाई रेकर्डबाट हटाउन सक्नु भएन, प्रधानमन्त्रीलाई ल्याएर त्यसको जवाफ दिलाउन सक्नु भएन. भनेपछि त्यो नेपालको प्रधानमन्त्रीले भारतको भूमि मिचेका छौं भन्ने कुरा अहिलेसम्म रेकर्डमा कायम छ र सयौं वर्षसम्म यो यदि हटेन र नेपाल सरकारले सच्याएन भनेदेखि त्यो हामी भारतको भूमि मिच्ने मुलुकको रूपमा अन्तर्राष्ट्रियमा दोहोरिनेछ. यस्तो अवस्थामा सुस्तावासीले जुन पीड़ा करूणा वेदनाका साथ यहाँ हाम्रो लाल पूर्जा खोइ भन्दै यहाँ आएका छन् त्यो समस्या अरू बढेर जाने देखिन्छ. किनभने भारतलाई यो ढाडस मिलेको छ र प्रधानमन्त्री स्वयंले स्वीकार गर्नुभएको छ. यस्तो राष्ट्रको विरूद्धमा अभिव्यक्ति दिने, सार्वभौम सत्ताको विरूद्धमा अभिव्यक्ति दिने प्रधानमन्त्री संसारमा कहीँ पनि एक मिनट पनि सत्तामा रहन सक्दैन, रहनै मिल्दैन.
1: अहिले एउटा गम्भीर बहसको एउटा विषय के पनि छ भने तपाईँ त लामो समयदेखि नेपालको कानूनको रूपमा क्षेत्रमा काम पनि गर्नु भएको छ, त्यसको पोलिटिक्सलाई पनि सजिलैबाट र नजिकबाट यहाँले निहाल्नु पनि भएको छ. तर जब हामी अहिले त हामी दुई देश बीचको ढुङ्गा वा तरुल के भन्छौं हामी त्यो मात्र रहेनौं, अहिले त विश्व नै एक किसिमको चाहिँ एउटा सूत्रमा बाँधिसकेको एउटा परिस्थिति छ. आज तीन देशको तरुल भन्छन् कतिपयले, आज चार देशको तरुल भन्छन् कतिपयले, विश्व नै नेपालप्रतिको एउटा नजर चाहिँ अहिले फरक छ भन्छन्. अब यो विश्वको परिस्थिति र नेपालको भूमिका कस्तो रहनुपर्ने हो, हामी अहिले कैयन देशका उदाहरणहरू पनि नजिकबाट हेर्न सक्छौं. यदि आफ्नो देशको कूटनीति राम्रो हुन सकेन, परराष्ट्र नीति राम्रो हुन सकेन, छिमेकीहरूसँग चाहिँ दौत्य सम्बन्ध चाहिँ राम्रो बनाउन सकिएन, होइन घमण्ड पाखण्ड देखायो भने चाहिँ राष्ट्रको अस्तित्वमाथि नै होइन कतिपय रूपमा धाव बलिने विषयहरू चाहिँ हाम्रै आँखा अगाडि हुँदै गर्दा पनि हामी किन सिरियस छैन कूटनीतिप्रति, देशको राष्ट्रियताप्रति, सार्वभौमिकताप्रति?
0: यो अहम प्रश्न हो. म तपाईँको रेडियो प्राय सुन्ने गर्छु. अस्ति भीमरावलजीसँग पनि तपाईँले यही कुरा गर्नुभयो. उहाँ राष्ट्रियताको मामिलामा निकै राम्रो जानकार व्यक्ति पनि हुन्छ. म कूटनीतिक क्षेत्रको जानकार नभएको हुनाले मेरो यसमा धेरै दखल छैन. तर एउटा सामान्य नागरिक, एउटा सचेत नागरिक भएको हिसाबले हेर्दाखेरि मलाई के लाग्छ भने अन्तर्राष्ट्रिय शक्तिहरू पनि नेपालको अहिलेको सरकारको गतिविधि लाई लिएर सन्तुष्ट छैनन् भन्ने कुरा केही कुरा जुन सतहमा आएका छन् जोड्दाखेरि सुशासनसँग जोडिन्छ अनि भ्रष्टाचार हामीले निर्मूल गर्न आँट्दा यो विरोध गरेको यसले भनेर त्यसरी गाली गलोज सुनिन्छ, तपाईँले भरे यो आफ्नो सोसियल मिडियामा राख्नुहुन्छ, मैले यो बोलेको कुरामा अनि मलाई गाली गर्ने मान्छे कति हुन्छन् म तपाईँलाई प्रसङ्ग
1: होइन सत्य कुरा उकल्दाखेरि बोल्दाखेरि चाहिँ गाली आउने कुरा सामान्य हुन्छ, उहाँहरू बुझ्नुहुन्छ बिस्तारै, त्यस पछाडि चाहिँ यसको सही उत्तरहरू आइहाल्छन्।
0: यसमा गाली गर्ने मान्छेहरू कति हुन्छन् मैले एउटा रिसर्च पनि गरेका थिएँ पहिला, त्यो गाली गर्ने मान्छेहरू चाहिँ अधिकांश विदेशमा बसेका हुने अनि उनीहरू चाहिँ अन्डर ग्रेजुएट हुने दोस्रो कुरा, अनि विदेशमा बसेका हुने, अनि तेस्रो कुरा चाहिँ विभिन्न अपराध क्रियामा संलग्न भएका व्यक्तिहरू हुने, अनि फ्रस्ट्रेटेड जमात हुने, त्यो गाली गर्नेको संख्या चाहिँ त्यस्तो हुने रहेछ कि। मैले यो प्रसङ्ग सामाजिक सञ्जालमा गाली गर्ने कुरा मैले यो प्रसङ्ग किन जोडेको खेमजी भन्दाखेरिमा, अहिले तपाईँले परराष्ट्र सम्बन्ध जोडेको हुनाले मैले यो कुरा किन जोड्दैछु भन्दाखेरि, सरकारका क्रियाकलापले हाम्रो विदेशी कतिपय मुलुकहरूसँग पनि सम्बन्ध बिग्रिँदैछ भन्ने सन्दर्भमा, अहिले भर्खरै जुन यो पासपोर्ट छपाई प्रकरण आयो, केही मान्छेहरूलाई गिरफ्तार गरियो, विशेष अदालतमा मुद्दा चलाइयो, भ्रष्टाचार भयो कि भएन अदालतले हेर्छ, त्यो आफ्नो ठाउँमा छ, भ्रष्टाचारको अन्त्य त हुनै पर्छ। त्यो प्रसङ्गमा तपाईँलाई जसरी जर्मनको राजदूतमाथि प्रधानमन्त्री कार्यालयबाट मिसबिहेभ भएर करिब 3 घण्टा उहाँलाई पर्खाएर अनि पठाइयो भन्ने छ, र त्यस पछाडि जर्मनको राजदूतले आफ्नो सोसियल मिडिया एक्समा पहिलोचोटि र दोस्रोचोटि परराष्ट्र मन्त्रीलाई भेटेर जसरी असन्तुष्टि जाहेर गर्नुभयो नि, अनि त्यो असन्तुष्टि जाहेर गरिरहेको सन्दर्भमा सिङ्गो युरोपियन युनियनसँग हाम्रो अहिले एकदमै राम्रो सम्बन्ध छ, मैले यसलाई अलि नजिकबाट निहालेर हेरिरहेको छु, सिङ्गो युरोपियन युनियनसँग अब हाम्रो सम्बन्ध यो कारणले गर्दाखेरि बिग्रिँदैछ, अमेरिकासँग एमसिसीको प्रकरणले गर्दा केही हाम्रा विषयहरू विवादित थिए अमेरिकासँग, त्यसै गरी भदौ 24 जुन विध्वंसकारी आन्दोलनमा टिओबी लेखेका मान्छेहरू आन्दोलनमा निस्किए र उनीहरूको यो चाइनासँगको सम्बन्ध थप जटिलता बन्न पुग्यो र अमेरिकासँग नेपाली जनताको असन्तुष्टि बढेर गयो, भारतसँग हाम्रा परम्परागत केही समस्याहरू थिए, ती समस्याहरू अहिले झन् प्रधानमन्त्रीको त्यो अभिव्यक्तिपछि बढेर गए, भनेपछि हामी युरोपियन युनियनसँगको सम्बन्ध बिग्रिरहेको छ, अमेरिकासँगको सम्बन्ध बिग्रिरहेको छ, भारतसँगको बिग्रिरहेको छ, चीनसँगको सम्बन्ध बिग्रिरहेको छ, यो सरकार आइसकेपछि, भनेपछि न त तपाईँ किन अहिले सन्नाटा छ भन्नुभयो नि अघि प्रारम्भमा, त्यहाँ पनि जोडिन्छ यो कुरा, न त राष्ट्रिय रूपमा सन्तुष्ट हुने ठाउँ छ, न त अन्तर्राष्ट्रिय मुलुकहरूले नै नेपालको अहिलेको गतिविधि सरकारको अहिलेको गतिविधिलाई समर्थन गरिरहेको अवस्था छन्, त्यस्तो खालको अवस्था उत्पन्न भएको छ, र राष्ट्रियतामाथि एकै प्रकार एकै पटक राष्ट्रियतामाथि लोकतन्त्रमाथि अनि तपाईँको स्वतन्त्र न्यायपालिकाप्रति अनि मानवाधिकारको दृष्टिकोणले तपाईँले हेर्नुभयो भने मानवाधिकार विरुद्धका गतिविधिहरू राष्ट्रिय मानवाधिकार आयोग जस्तो संस्थाले पश्चादर्शी असर दिने गरिकन कानून बनाऊ भनेर सिफारिस गर्नुपर्ने अवस्था संसारमा, जबकि राष्ट्रिय मानवाधिकार आयोगले पश्चादर्शी असर बनाएर कसैलाई पनि दण्ड जरिमाना दिनु हुँदैन भनेर संसारभरका मानवाधिकारवादीहरूले र मानवाधिकार संस्थाहरूले सबभन्दा बढी उठाउने कुरा नै त्यही हो, गैर हिरासतीय मृत्यु र पश्चादर्शी कानून दिने गरिकन कानून नबनाऊ भन्ने कुरो संसारभरिका मानवाधिकारवादी संस्थाहरूको यो प्रथम र दुईटा दोस्रो यी नारा हुन्। नेपालमा त्यो परिस्थितिको सृजना भयो भनेपछि परराष्ट्र सम्बन्धमा त्यस्तै छ, तपाईँको राष्ट्रिय सुरक्षा त्यस्तै छ, लोकतन्त्रमाथि धावा बोलिएको छ, न्यायपालिकालाई त्रासमा राखिएको छ, कार्यपालिका जथाभावी गरेको छ, व्यवस्थापिका ढुक्कको साथ एक दिन पनि चल्न नसकेको अवस्था छैन, अब यो सरकार कता जान्छ होला, यो व्यवस्था के हुन्छ होला, यो संविधान के हुन्छ होला भन्ने जुन खालको संक्रमणको अवस्था जस्तो छ भनेर मैले लेखेको छु, यी सबै गतिविधिले चाहिँ पुष्टि गर्दैन रे खेमजी।
1: एउटा कुरा भट्टराईजी, एउटा कुरा के बताइदिनुहोस् भने, जस्तो अब तपाईँहरू त अस्ति पनि सरकारले अध्यादेश ल्यायो र अध्यादेशका विषयमा छलफल गर्नका निम्ति राष्ट्रपतिले यहाँहरू लगायतको कानूनका जानकारहरूलाई राष्ट्रपति कार्यालयमा विमर्शका लागि बोलाउनु पनि भएको थियो, यो अहिले मलाई लाग्छ केही अध्यादेशहरू अहिले पनि निष्क्रिय अवस्थामा छन्, उनी ती अध्यादेशहरू चाहिँ लागू भएका छैनन्, संवैधानिक परिषद सम्बन्धीको अध्यादेश लगायतका अध्यादेशहरू चाहिँ लागू भएका छैनन्, यसलाई चाहिँ उसमा पेन्डिङमा राखिएको एउटा परिस्थिति छ, तर अहिले राष्ट्रपति संस्था र सरकार बीचको सम्बन्धता र सामिप्यतालाई चाहिँ आज हामी कसरी हेर्न सक्छौं? उहाँहरू चाहिँ दुई इन्स्टिट्युसन फरक फरक अधिकार सम्पन्न हुन्, तर पनि सरकार र राष्ट्रपति संस्थाको अवस्था चाहिँ कस्तो छ अहिले हेर्दाखेरि?
0: संविधानले स्पष्ट रूपमा राष्ट्रपति र प्रधानमन्त्री बीचको सम्बन्ध को सीमा निर्धारण गरेको छ र संविधानले के भन्छ भने मन्त्री परिषदका महत्वपूर्ण निर्णयहरू राष्ट्रपतिलाई जानकारी गराउनु पर्छ, देशको समसामयिक सवालको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनु पर्छ, अनि विधेयकको सदनमा प्रस्तुत गर्ने महत्वपूर्ण विधेयकको बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनु पर्छ, देशको सुरक्षा र शान्ति सुव्यवस्थाको बारेमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जानकारी गराउनु पर्छ भन्छ। अब मैले सुनेसम्म प्रधानमन्त्री र सामान्य राष्ट्रपतिको बीचमा शपथ ग्रहण समारोहदेखि बाहेक र यो टुणी खेलको घोडे जात्रा र भोटे जात्राको औपचारिक समारोह बाहेक आजसम्म औपचारिक रूपमा कुनै पनि भेटघाट भएको छैन। म यो दावाका साथ भन्न सक्छु, यो मेरो सूचना गलत होस् भन्ने म कामना पनि गर्छु, र तर म यो दावाका साथ भन्छु कि कुनै पनि भेटघाट भएको छैन। जब संविधानले स्पष्ट रूपमा तोकेको विषयमा प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा भेट नै नहुने परिस्थितिको सृजना हुन्छ, अनि प्रधानमन्त्रीज्यू संसदमा पनि आउनै चाहनुहुन्न, जवाफ दिनै चाहनुहुन्न भनिसकेपछि संविधान मुलुक र व्यवस्था कता जाँदैछ र तपाईँले भनेको प्रश्नमा प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा सुमधुर सम्बन्ध जुन हुनुपर्ने थियो, संविधानले जे परिकल्पना गरेको थियो, कार्यकारी प्रधानमन्त्री र अनि हेड अफ द स्टेट चाहिँ राष्ट्रपति हुने अभिभावकीय भूमिका उहाँले निर्वाह गर्नुपर्ने, यो कुनै पनि कुरा चाहिँ संविधानले निर्देशित गरेका कुराहरू चाहिँ अहिले भएका छैनन्। अब मैले सुनेसम्म सुरक्षा अङ्गका प्रमुखहरूले पनि नियमित ब्रिफिङ प्रधानमन्त्रीहरूलाई गरिरहनु भएको छैन, न्यायपालिकाका प्रमुखसँग व्यवस्थापिकाका प्रमुखसँग पनि प्रधानमन्त्रीज्यूको भेटघाट छैन, नियमित ब्रिफिङ छैन, अनि यो सबै कुरालाई उहाँहरू आवरणमा के भन्नुहुन्छ भने हिजोकाले गफ गरे, भेटघाट गरे, उद्घाटन गरे, हामी त काम गर्छौं। काम भनेको के हो? त्यो काम भनेकै यही हो, संविधानले गर्नुपर्ने कुरा जे जे गर भनेको छ त्यो नै यथार्थमा काम हो, बाँकी सोसल मिडियामा तपाईँको स्टनबाजी गर्ने कुरालाई मात्रै उहाँहरूले काम सम्झिरहनु भएको छ, त्यो चाहिँ नकाम हो, गर्नु नपर्ने काम त्यो हो, गर्नुपर्ने काम यो हो, गर्नुपर्ने र संविधान र कानूनले गरेको निर्देशित गरेको काम चाहिँ नगर्ने, अनि जे गर्नु हुँदैन भनिएको छ त्यो काम चाहिँ गर्ने र अनि त्यसलाई काम भनेर बाँकी 182 सांसदहरूले त्यसैलाई थप्पडी बजाउनु पर्ने, पीड़ा बोधका साथ थप्पडी बजाउनु पर्ने जस्तो लाग्छ मलाई। उहाँहरू पनि राजी खुसीका साथ छैनन्, 182 पनि शिक्षितहरू धेरै पढेका, अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र सम्बन्ध, मानवाधिकार, डेमोक्रेसी, रूल अफ ल जानेका यौन धेरै मान्य सांसदहरू हुनुहुन्छ राष्ट्रपाका, तर त्यो पीड़ाका साथ आज उहाँहरू प्रधानमन्त्रीले जे भन्नुभयो, सरकारले जे गरिरहेको छ त्यसलाई ताली बजाउनु पर्ने हुँदा हुँदा, मूर्खतापूर्ण भन्ने शब्द मैले प्रयोग गर्छु, तपाईँको हामीले पनि सीमा मिचेका छौँ भन्दा 182 टर्र ताली पड्काए, त्यो मूर्खतापूर्ण अभिव्यक्ति होइन, पस्ता सांसदहरू नेपाली जनताले चुनेर पठाएका रहेछन् भन्ने कुरा, यो एउटा नमुना होइन। त्यसैले मैले धेरै निराशा कुरा अघि तपाईँले भन्दै हुन्थ्यो, मैले निराशाका कुरा गरेको होइन, नजिकबाट निहालेर हेर्दा एउटा नागरिकको हैसियतले जे आम रूपमा अनुभूति गरिएको छ, तपाईँले धेरै पहिलेदेखि बोल्नुपर्छ भनिरहनु भएको थियो, म 3 महिना अगाडि बोल्दिनँ भनेको थिएँ, त्यही भएर मैले यो 3 महिनापछि तपाईँसँग बोले, म पटक पटक त्यसरी बोल्दिनँ पनि, आवश्यक पर्दाखेरि बोलेको पनि हुँ, बोल्छु पनि, त्यो भएको कारणले गर्दाखेरि सरकारका गतिविधिहरू संवैधानिक सीमा अनुरूपका छैनन्, संविधानले निर्देश गरे अनुरूपका छैनन्, सुशासनको नाममा व्यक्तिहरूलाई गिरफ्तार गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने कुरा आफैमा राम्रो हो, तर कानूनले को रितमा पुर्याइकन गरिएको गिरफ्तारलाई सुशासन भनिँदैन, त्यो जंगलको राजमा मात्र।
1: अब एउटा कुरा मात्र जाँदा जाँदै के बताइदिनुहोस् भने नि, अब जाँदा जाँदै मानव अधिकार आयोगको प्रतिवेदन सरकारले यदि कार्यान्वयन नगरेको खण्डमा के हुन्छ, वा कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक परिस्थिति के हो? यो
0: त्यसमा दुईटा कुरा छ, मानव अधिकार आयोगको प्रतिवेदन जुन बुझाएको छ त्यो प्रतिवेदनको बारेमा त्यो सरकारले यो म कार्यान्वयन गर्न सक्छु भनेर कार्यान्वयन गर्यो भने त्यो गर्न सक्छ, तर त्यसमा उसलाई चित्त बुझेन भने 3 महिनाभित्र पुनर्विचारका लागि फेरि मानवाधिकार आयोगमा फर्काइदिने बाध्यात्मक कान्नी व्यवस्था छ, त्यो फर्काउन सक्ने कान्नी व्यवस्था छ। अब मनिष झा अब पार्टीको एउटा प्रभावशाली नेता हुनुहुन्थ्यो, खैर उहाँ निर्वाचनमा त पराजित हुनुभयो, उहाँले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ त्यो गलत छ भनेर, अरू कतिपय सांसदहरूले पनि अभिव्यक्ति दिनुभएको छ, मलाई लाग्यो के हो भनेदेखि सरकारले त्योले पनि त्यो मानवाधिकार आयोगको प्रति जाएको हुनाले पुनर्विचारको लागि मानवाधिकार आयोगमा पठाउँछ होला, त्यो भनेको 13 गते जस्तो लाग्छ मलाई हो जेठ 13 गते पठाएको नेपाल सरकारलाई असा अब दुई महिना बाँकी छ भनौँ न करिब करिब जम्मा दुई महिनाभित्र त्यो तीन महिनाभित्र पठाउन सक्छ अब दुई महिना बाँकी छ अब त्यो पठाएन र अनि कार्यान्वयन पनि गरेन भने चाहिँ अनि अन्तर्राष्ट्रिय फोरमहरूमा प्रश्न उठ्छ मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने मुलुकहरूलाई चाहिँ तपाईँको युएनको सहायता रोकिएका कतिपय मुलुकहरूमा त्यस्तो पनि हामी अवस्था देख्छौँ र अनि अन्तर्राष्ट्रिय मानवाधिकार फोरमहरूमा तपाईँको मानवाधिकार परिषदहरूमा प्रश्नहरू उठ्छन् यसरी नेपाल सरकारले चाहिँ मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गरेन भनेर त्यो प्रश्न उठ्न सक्छ र दोस्रो त्यो सिफारिसले दोषी किसान गरेका व्यक्तिहरूको विरूद्धमा कतिपय देशहरूले आफ्नो राष्ट्रिय कानूनमा तिनीहरूलाई गिरफ्तार गरेर ट्रायल गर्न सक्ने कानून बनाएका छन् त्यो भनेको अमेरिका हो अमेरिकामा त्यो यदि त्यो सिफारिसमा दोषी ठहर भएका कुनै पनि व्यक्तिहरू गए भने अमेरिकाले गिरफ्तार गरेर कारवाही चलाउन सक्ने सम्भावना समेत रहन्छ मैले यो जे कुरा हो त्यो तपाईँ समक्ष भने यति सिरियस हुन्छ मानवाधिकार आयोगको प्रतिवेदन तर मानवाधिकार आयोगको यो प्रतिवेदन चाहिँ मैले अघि भने सबै म भन्दिनँ अधिकांश मानवाधिकार आयोगका यसपालिका सिफारिसहरू चाहिँ स्वयं मानवाधिकारका आधारभूत बेसिक प्रिन्सिपलको विरुद्धमा भएको हुनाले यसलाई चाहिँ त्यति सिरियसका साथ यो कारण हुनुपर्छ भनेर हेरिँदैन होला पश्चादर्शी कानून बनाएर पनि कारवाही गर्नुपर्छ फलाना फलाना भनेर जे लेखिएको छ त्यो चाहिँ हास्यास्पद छ त्यसलाई त्यति सिरियसली अरू मुलुकहरूले लिन्छन् जस्तो मलाई लाग्दैन
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद टिकाराम भट्टराईजी नमस्कार
0: यो अवसरको लागि तपाईँलाई पनि धन्यवाद
1: वरिष्ठ अधिवक्ता राजनैतिक विश्लेषक टिकाराम भट्टराई आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिसोम फाइबर नेट
6: यतिकै हाम्रो भेषमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अब निर्वाचित केन्द्रीय सदस्य सोम शर्मा हुनुहुन्छ शर्माजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ केन्द्रीय सदस्यबाट त तपाईँलाई त आउट गरियो भन्ने पो सुनियो त हो
7: सुनेको आधिकारिक रूपमा मैले पत्र प्राप्त गरेको छैन आधिकारिक रूपमा मैले जानकारी पाएको छैन संचार माध्यमबाट सुनेको थिएँ त्यही संचार माध्यमबाट सुनेकै हुनाले मैले संचार माध्यमबाट नै त्यसको जानकारी पनि गराएको छु स्पष्टीकरण पनि राखेको छु
6: होइन तपाईँ त विजय होइन भने विजय भएर पनि
7: विजय हो मैले भूगोलतर्फ सर्वाधिक चौथो नम्बरमा मत ल्याएर विजय प्राप्त भएको विजय हो मलाई मत दिने 993 जना मतदाताहरू हुन् उहाँहरूले माया गरेर मलाई तपाईँ जानुपर्छ तपाईँ केन्द्र सदस्यमा गएर हाम्रो आवाज राख्नुपर्छ पार्टी बलियो बनाउनुपर्छ पार्टीलाई अझै द्रुत गतिमा अगाडि बढाउनुपर्छ भन्दा त्यो मायाको साथमा दिएको मत हो त्यो मतको आधारमा विजयी हो यसमा कुनै शंका नै छैन
6: भनेपछि तपाईँले पाउनुपर्ने मत पाएर नै विजयी हुनु भएको होइन
7: मजाले त्यसमा त हाम्रो कार्यविधि अनुसार नै जुन जुन कार्यविधिमा जे लेखेको छ त्यो अनुसार टप फाइभमा भूगोलमा सबैभन्दा बढी पाँचौँ स्तरमा मत प्राप्त गर्ने व्यक्तिहरू चुनिने प्रावधान छ त्यो अनुसार म फेरि चौथो नम्बरको सबभन्दा बढी मत ल्याउने उम्मेद्वार भएको हुनाले मेरो विजयी भइसकेको छ तर अब हिजो
6: जितेको सोम शर्माजीलाई जानकारी नै नभइकन लिस्टबाट आउट भनेर मिडियामा सुन्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि यस्तो नि हुन्छ
7: त्यो त्यो कुरा चाहिँ मलाई पनि अचम्म लागिरहेको छ अब एकपटक जितिसकेको सांसद जितिसकेको केन्द्रीय सदस्य पदलाई एकचोटि जानकारी पनि नगराइकन पूर्व जानकारी बिना यदि यसरी सट्टै निकालेर फाल्ने हो भने त्यो विधि र विधानकोमा ठूलो प्रश्न उठ्न जान्छ सिस्टममा प्रश्न उठ्न जान्छ त्यस कारणले गर्दा मैले हिजो दिनभरि नै जब मैले यो न्युज थाहा पाएँ दिनभरि नै यसको इन्सपेक्सनमा यता सबै साथीहरूलाई भेटघाट गरेर कुराकानी गरेर नेतृत्व तहमा कुराकानी गरेर यस्तो अलि अन्याय भयो यसलाई न्याय चाहिन्छ त आज के आज 11 बजे शपथ पनि छ कृपया आज 11 बजे शपथ लिनुभन्दा अगाडि चाहिँ मेरो कुरा टुङ्ग्याइयोस् र मात्रै शपथ लिइयोस् होइन भने शपथ केही समय पछाडि धकेल्दा पनि केही हुँदैन तर मलाई अन्याय भएको छ कसैलाई अन्याय हुँदा हुँदै र अन्याय पारी पारी शपथ लिनु भनेको अर्को अन्याय हो भनेर मैले सबैलाई जानकारी गराइसकेको छु
6: होइन तपाईँले जानकारी गराउनु भएको छ आज शपथ पनि छ तर एउटा कुरा नि यो परिस्थिति किन सिर्जना भयो यो कसरी यो परिस्थिति सिर्जना आयो तपाईँ नै किन त्यहाँ पढ्नुभयो भन्दा अहिले मत पाउँदा पाउँदै प्रत्यक्षमा भूगोलबाट हाइएस्ट मत ल्याउँदा ल्याउँदै पनि हट्नुपर्ने बाध्यता के भयो केही न केही त्यहाँ नहेरिकन पार्टीले त्यतिकै डिसिजन त पक्कै गरेको छैन
7: यो मलाई ठ्याक्कै यसको स्पष्ट जवाब अहिलेसम्म आइसकेको छैन मैले निर्वाचन आयोग
6: तपाईँले बुझ्नुभयो नि निर्वाचन आयोगमा गएर उजुरी पनि हाल्नुभयो होइन
7: उजुरी पनि हालिसके निर्वाचन आयोगसँग कुरा पनि भइसकेको छ उहाँहरूसँग पनि केही जवाब छैन स्पष्ट जवाब छैन यो किन भयो कसरी भयो भन्दाखेरि चाहिँ उहाँहरूको जवाब एकदमै गोलमटोल छ त्यो म कन्भिन्सिङ हुने खालको जवाब नै छैन उहाँहरूलाई नै लागिरहेको छ कि यो गल्ती भइरहेको छ कि क्या हो यो अन्याय भयो कि क्या हो भन्ने लागिरहेको छ अब यस्तो छ अब यसमा धेरै कुरा भन्दा पनि जुन एउटा पार्टी विधि विधान र सिस्टम अनुसार चल्नुपर्ने हो त्यो सिस्टम अनुसार चल्नुपर्छ भनेर नै हामी सडकमा निरन्तर लडिरहेको हो अन्याय भएका नागरिकलाई न्याय दिनुपर्छ भनेर सडकमा लडिरहेको हो र जुन चाहिँ आन्दोलनको मूल मर्म नै अहिलेसम्म भएको अन्याय व्यतिथि विसङ्गतिको विरुद्ध चाहिँ लडेर अब चाहिँ नयाँ नेपाल बनाउनुपर्छ पार्टीभित्र पनि सिस्टम बसाल्नुपर्छ सरकारले पनि जनतामुखी डेलिभरी दिनुपर्छ र हामी कोही पनि अन्याय पर्नु हुँदैन भन्ने हिसाबले हामी लडेको आफै लडेको हो मलाई विश्वास छ कि त्यो लडाईको नतिजाले जुन अहिले प्राप्त भएको छ बहुमतको सरकार झन्डै झन्डै 2/3 सरकार र यो लार्जेस्ट पार्टी बनेको छ लार्जेस्ट पार्टीले त्यो सडकमा उठेका ती विद्रोहका स्वरको नेतृत्व गरेर आएको हामी जस्तो मान्छेलाई पक्कै अन्याय गर्दैन विश्वास छ आज केही समयमा त्यो डिसिजन हुन्छ, निर्णय सच्याइन्छ र शपथमा सहभागी बनाइन्छ, र यदि निर्णय सच्चिएन ढिला हुने यस्तो भयो भने शपथ सारिन्छ।
6: तपाईँ त्यसमा ढुक्क हुनुहुन्छ, विश्वस्त हुनुहुन्छ?
7: ढुक्क हुनै पर्यो नि, हामी जुन चिजको लागि लडेर यहाँसम्म आयौँ फेरि त्यही चिजबाट भोगिरह्यो, त्यही चिज नै फेरि रिपिटेसन भइरह्यो भने त हाम्रो लडाईको त के असर रह्यो र लडाई त व्यर्थ जान्छ नि त
6: इतिहासमा। राजसभाले चाहिँ के गरेछ भने नि जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा थियो, तर राजसभा केन्द्रीय निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापामा गर्दा निर्वाचित घोषणा भएको जानकारी गरायो भन्ने आएको छ होइन। त्यस्तै गरी अर्को मतपरिणाममा त्रुटि भएको बताएर चाहिँ प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तुला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको भन्दै त्रुटि सच्यायो भन्या छ क्या यो?
7: त्यो त्यसमा त मेरो गम्भीर आपत्ति छ, त्यो त्रुटि सच्याएको होइन, त्यो गम्भीर त्रुटि चाहिँ अहिले गरेको हो निर्वाचन आयोगले। यो यस्तो किसिमको
6: पूजा बास्तुला जीको उहाँ चाहिँ भूगोलबाट प्रत्यक्ष हो, पूजाजी पनि
7: भूगोलबाट प्रत्यक्ष हो, तर एउटा कुरा के हो भने मेरो अरूसँग केही पनि समस्या होइन, मेरो आफ्नैसँग आफ्नै लडाई आफ्नैको लडाई हो यो, मेरो 993 मत हो,
6: पूजा बास्तुलाको कति मत?
7: उहाँको 913 छ र
6: 993 तपाईँको, 913 पूजा बास्तुलाको
7: हजुर
6: प्रत्यक्षमा लडेको,
7: हामी दुवैजना प्रत्यक्षमा लडेको,
6: त्यो त 13 ठुलो कि 93 ठुलो भन्ने लडाई होला नि त भोलि होइन?
7: त्यही त मैले पनि त्यही जानकारी गराउन खोजेको, 13 ठुलो हुन्छ कि 93 ठुलो हुन्छ भनेर,
6: पहिला त्यही आयो त्यसपछि 22 आयो भन्थे हिजो होइन,
7: उहाँहरू आउनुभयो आउनु भएन भन्ने सँगै मेरो क्वेसन रहेन, म त मेरो लडाई हो, मेरो न्यायको लडाई हो, म आउनु पर्थ्यो भने आउनुपर्छ, आउनु पर्थ्यो भन्ने नै लाग्छ, कार्यविधि अनुसार आउनु पर्छ नि, त्यसमा नो डाउट, मलाई हटाएर किन राखियो अरूलाई भन्नेसँग मेरो समस्या होइन, मलाई किन हटाइयो भन्नेमा समस्या हो मलाई, मलाई हटाउनु नै गैर कानुनी छ अवैधानिक छ भने मेरो हटाउनुमा मेरो गम्भीर आपत्ति छ, यस्ता किसिमका क्रियाकलापले पार्टीलाई झन् एउटा विवादमा तान्ने भोलि बिहान जान्नेलाई छान्ने भन्ने जुन मूल मर्म छ, एउटा सिस्टमेटिक ढङ्गले अगाडि लैजाने भन्ने जुन एउटा लक्ष्य बोकेर हिँडेका छौँ, यसलाई नै ठुलो चिन्ताजनक अवस्था बनेको छ, यो कहाँ होला के होला कस्तो जाला भनेर भोलि बिहान एउटा पार्टीभित्रकै सांसदले नै यसरी अन्याय भोगिरहेको छ र अन्याय बिना जानकारी यसरी 81 किकआउट गरिन्छ, 81 अन्याय गरिन्छ भने हामीले म आफै पनि अरू जनतालाई कसरी न्याय दिन सक्छु भन्ने कुरा फेरि भोलि अर्को ठुलो गम्भीर प्रश्न आउन सक्छ, त्यस कारणले मलाई विश्वास छ आदरणीय पार्टीका सभापति सदस्य सभापतिज्यू उहाँ न्यायको मूर्ति मानिनुहुन्छ, उहाँले धेरै भन्नुहुन्छ अन्याय पर्यो भने म न्याय दिन्छु भाइहरू भनेर, मलाई विश्वास छ उहाँले पक्ष पनि न्याय दिनुहुन्छ, पार्टीको पार्टीमा उहाँको जुन विरासत छ उहाँले जोगाएको उहाँले निर्माण गरेको पार्टीलाई कुनै गलत तत्त्वले आएर बिगार्न खोज्छ भत्काउन खोज्छ यस्ता विवादहरूमा तान्न खोज्छ धकल्न खोज्छ भने त्यसलाई तत्काल निरूपण गरेर पार्टीलाई शुद्धिकरण गर्ने अभियान उहाँले पक्कै पनि चलाउनुहुन्छ भन्ने मलाई विश्वास
6: होइन। अहिलेको यो घटनाले त के पनि दर्शायो भने नि, केही समय अगाडि मैले तपाईँकै पार्टीकै सांसद एवं केन्द्रीय सदस्य अधिवक्ता मधु चौलागाई लगायतकाहरूसँग पनि कुराकानी गरेका थिएँ, विश्व पोखरेलजीहरूसँग पनि कुराकानी गरेका छु होइन, नेपाली बहसमा उहाँले के भन्नुभएको थियो भने चितवन महाधिवेशनमा पनि जो जो उम्मेद्वार भएका छन् उम्मेद्वारहरू नै भोटिङ मेसिन नै कब्जा गरेर त्यसै वरिपरि बसिरहेका थिए, त्यस त्यो भएर पनि यो पारदर्शी भएन, नो भोटको चाहिँ धज्जी उडाइया थियो त्यो पनि पारदर्शी भएन, अस्ति राजीव खत्रीजीले नि मलाई भन्नुभएको थियो किनभने आफ्नै प्रतिस्पर्धीलाई हाल्नुपर्ने स्थिति थियो, यहाँसम्म पनि लापरवाहीको पराकाष्ठा त एउटा पाटो थियो भने भोलि जितेकै व्यक्तिलाई पनि हटाएर अर्को व्यक्तिलाई चाहिँ विजयी गराउने कुरा त्यो पनि लामो समय पछाडि होइन, निर्वाचन भइसक्यो मतपरिणाम घोषणा भइसकेको केही समयपछि भन्या त यो यसले त सकारात्मक म्यासेज गएन नि त सोमजी।
7: होइन, निर्वाचनको प्रक्रियामा त गम्भीर त्रुटि भएको छ नि, हेर्नुहोस् निकै गम्भीर त्रुटि भएको छ, जुन ढङ्गले अगाडि जानुपर्ने हो त्यसमा भएन,
6: प्रतिस्पर्धी उम्मेद्वार नै भोटिङ मेसिनकै वरिपरि बसेर चाहिँ त्यहाँ क्रियाकलाप गर्दैछ, त्यो निर्वाचन आयोगले गर्ने होला नि त निर्वाचन त होइन?
7: यस्ता घटना पनि मैले सुने देखेँ, अब त्यसमा पनि मेरो ठुलो आशंका छ, त्यसमा पनि निर्वाचन आयोगले गम्भीर ध्यान दिनुपर्ने हो, तर दिएन किन हो, त्यसमा प्रश्न जीवितै छ, त्यो प्रश्न सकिसकेका छैन, निर्वाचन प्रक्रियामा त ठुलो प्रश्न चिन्ह त हरेक व्यक्तिलाई हरेक प्रतिस्पर्धीलाई हरेक उम्मेद्वारलाई जितेका या हारेका सबैलाई सुन्नुहोस्, निर्वाचनमा उहाँहरूको सबै गम्भीर त्रुटि छ भनेर उहाँहरू स्वीकार्नुहुन्छ, इभन निर्वाचन आयोगले पनि स्वीकार्छ, हामीले अब एउटा विषय हिसाबले चाहिँ जति प्रतिनिधिको अपेक्षा थियो त्योभन्दा डबल प्रतिनिधि आएको भन्नेले पनि अलिकति समस्या बनाएको होला, र अरूहरू प्राइभेट त्रुटि नयाँ नयाँ मेसिन अब हामी नयाँ ढङ्गले भोटिङ सिस्टममा जाँदै
6: एउटा कुरा सबै मान्छेले थाहा पाउने कुरा के हो भने नि ल नयाँ सिस्टम थियो नयाँ भोटिङ थियो नयाँ महाधिवेशन थियो भर्खरै महाधिवेशन भएको थियो तर प्रतिस्पर्धी उम्मेद्वारहरू चाहिँ भोटिङ मेसिनका वरिपरि बस्ने उनीहरूले नै त्यहाँ भोटिङ मेसिन चाहिँ निगरानीमा राख्ने भन्ने कुरा चाहिँ यो त कुनै पनि राष्ट्रमा कुनै पनि देशमा हुँदैन नि त यो त यो कहीँ पनि नभएको जात्रा होइन
7: त्यो आचार संहिता भन्दा विपरीत नै हो त्यस्तो काम गर्नु हुँदैन थियो मेरो आफ्नै प्रत्यक्ष आँखाले त मैले देखाएँ भने तर मैले पनि
6: होइन म त कुमार चौलागाईजीले भन्नुभएको छ मलाई राजीव खत्रीजीले भन्नुभएको छ नेपाली बहसमा हामीले अस्ति कुरा गरेका छौँ होइन उहाँहरूको पनि आपत्ति छ क्या यसमा चाहिँ
7: यसमा त मेरो पनि आपत्ति छ यसमा त मेरो पनि आपत्ति छ

0: अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सार्वजनिक सुनवाई सम्बन्धी सूचना गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार तथा सरकारवाला सम्पर्कमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानि हो नि नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिवा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी प्रोप्राइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम सेको है रोमा
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बालरोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
6: भिटामिन डी
0: भिटामिन बी 12
6: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202883 र 0105205363
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93 270 98511 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने केही सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
7: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाह्री कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट
0: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9061026611 र 010520542

0: केटाजौ आफै उता जाउँ आफै खैरा नै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर बने जस्तै बनाएको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरी झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

आज हामी एक अर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र भन्ने साथ भेट्न

0: यताजाउ आफै उताजाउ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाह्री कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510-63-802 98510-63-802
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सुत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाति पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलीको गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म चाहे स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट
0: सगर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुते खाट काट टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए नगर्ने त के

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना: गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान: गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर, फुलखर्क, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0597-33 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0597-433।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बिहेमा आउँदिन होला
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
0: किन आउने नि मेज्यू दारिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
0: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
1: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बाल रोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट सगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861745554
11: 9861745544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723 भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी चिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5551-66
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

प्रेम समाओ पानी जैसे चंदन मती में।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खप्पेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: झोला बोकेर लुकुर लुकुर कता जान लाग्छ हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
5: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो
6: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
5: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
6: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
5: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270 9851-93-270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808888778।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: दादा दादा, म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-01-30-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
12: र 920 बजारको लागि 9851209590 ओम टोल्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टोल्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
15: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
12: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270, 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: मैले गहना लिएर थिएँ,
8: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
7: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
8: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
9: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
9: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
11: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन सेवा,
10: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
11: बाल रोग सम्बन्धी सेवा,
10: स्त्री रोग सम्बन्धी सेवा,
11: मुटुको इको र भिडियो एक्सरे सेवा,
10: ल्याब टेस्ट,
11: भिटामिन डी,
10: भिटामिन बी 12,
11: आइरन प्रोफाइल
10: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
11: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
10: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
11: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
11: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
12: बाबा बाबा म त आज स्कुल जान्न
13: म पनि स्कुल जान्न मम्मी
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861975447
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो
1: बिहानी 97.6 MHz
2: पाकिस्तानमाथि अफगानिस्तानको हवाई आक्रमण सीमा क्षेत्रमा बढ़्यो तनाव भारत र पाकिस्तानका 117 प्रबुद्ध नागरिकद्वारा संयुक्त पत्र प्रधानमन्त्री मोदी र शहबाज शरीफलाई सम्बन्ध सुधार गर्न अपील र फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान 3 खेल हुने इंग्ल्याण्डले कंगोसँग खेल्ने मेक्सिको फ्रान्स र नर्वे विश्वकपको अन्तिम 16मा प्रवेश

0: छता वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मूल्य घटेपछि पम्पमा इन्धनको अभाव सम्बन्धी खबरबाट मूल्य घट्ने अनुमानमा पेट्रोल पम्पले तेल नउठाउँदा पेट्रोलियम पदार्थको अभाव देखिएको छ। काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर पेट्रोल पम्प बन्द गरेका छन्। मंगलबार नेपाल आयल निगमले पेट्रोलमा 20 रूपियाँ तथा डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँको दरले मूल्य घटाएको थियो। स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्रेजी महिनाको 15 तारीक र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्था अनुसार निगमले आज मूल्य समायोजन गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने निश्चित भएको अवस्थामा धेरै इन्धन उठाउँदा नोक्सानमा जाने भएले मंगलबार अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। सोही कारण पम्पहरूले पेट्रोल नबाँडेको जानकारी आएको उहाँको भनाइ छ। बजारमा अहिले पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा 3 टोली परिचालन गरेर अनुगमन गरिरहेको छ। यता इन्धनको भाव घटेसँगै यातायात व्यवसायले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन्। यसअघि इन्धनको मूल्य बढ़दा सरकारले भाड़ा बढ़ाएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीलाई सांसदहरूले उठाएको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरकार समयमा उठाएका विषयको जवाब सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीलाई निर्देश गर्दछु। सांसदहरूले प्रधानमन्त्री बालन शाहको विवादित व्यक्तिसहित विभिन्न विषयमा सरकारको जवाब खोजिरहेका छन्। बजारमा पटक पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेष गरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवन रक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अगाडि बढ़ाएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेला बेला औषधिको चरम अभाव देखिने गरेको छ। देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बुधबार र बिहिबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसून थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मी तैनात गरिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

see AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय समितिमा सभापति रवि लामिछानेले आज शपथ गराउनुभयो। चितवनमा भएको पहिलो महाधिवेशनले 900 केन्द्रीय सदस्य चयन गरेको थियो। सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको थियो। यस्तै सह महामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा दागी निर्वाचित हुनुभएको थियो। 19 मध्ये वरिष्ठ नेतासहित 11 पदाधिकारी मनोनित हुनेछन्। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै वहाँले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनु भएको हो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सुनवाईको लागि प्रस्तावित व्यक्ति विरूद्ध उजुरी दिने सबैलाई संसदीय सुनवाई समितिमा बोलाउन आवश्यक नरहेको बताउनु भएको छ। आज संसदीय सुनवाई समिति बैठकमा भएको आगामी सुनवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने उहाँको भनाइ छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिइएको छ। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मशान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

Ronald back as bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अफगानिस्तानको तालिबान प्रशासनले पाकिस्तान भित्र हवाई आक्रमण गरेको दावी गरेको छ। अर्कोतर्फ पाकिस्तानले भने आफ्नो सेनाले बलुचिस्तानमा अफगानिस्तानको तर्फबाट आएका 4 वटा ड्रोनलाई आकाशबाटै खसालिदिएको बताएको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले यस कार्यवाही बारे जानकारी दिँदै आफ्नो सेनाले पाकिस्तानको सीमावर्ती प्रान्त बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा केही अन्य भागमा हवाई आक्रमण गरेको जनाएको छ। अफगानिस्तानको सीमाभित्र भएको पाकिस्तानको उक्त हवाई आक्रमणमा कम्तीमा 28 सर्वसाधारणको मृत्यु भएको थियो। यता भारत र पाकिस्तान बीच लामो समयदेखि जारी राजनैतिक तथा कूटनैतिक गतिरोध अन्त्य गरी द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउने उद्देश्यका साथ दुवै देशका 117 जना प्रमुख हस्तीले एक संयुक्त खुला पत्र जारी गरेका छन्। भारतका 61 र पाकिस्तानका 56 जना वरिष्ठ राजनैतिज्ञ पूर्व कूटनीतिज्ञ बुद्धिजीवी पत्रकार कानूनविद र सामाजिक अभियन्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई सम्बोधन गर्दै सो संयुक्त अपील गरेका हुन्। अब खेलकुद। फिफा विश्वकप फुटबलमा जीत निकाल्दै मेक्सिको फ्रान्स र नर्वे प्रतियोगिताको अन्तिम 16 पुगिसकेका छन्। इक्वेटरलाई 2-0 हराउँदै मेक्सिकोले अर्को चरणमा स्थान बनाएको छ। यस्तै अब अन्तिम 16 फ्रान्सले पारागुएको र नर्वेले ब्राजिलको सामना गर्ने भएका छन्। विश्वकपमा आज राति र भोलि बिहान 3 वटा खेल हुँदैछन्। नेपाली समयअनुसार आज राति पाउने 10 बजे इंग्ल्याण्ड र कंगो भिड्नेछन् भने भोलि बिहान पाउने 2 बजे बेल्जियम र सेनेगल तथा बिहान पाउने 6 बजे अमेरिका र बोस्निया बीच खेल हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। मूल्य घटेपछि पम्पमा इन्धनको अभाव। पेट्रोल पम्पद्वारा पेट्रोल छैन भन्ने बोर्ड टाँसेर पम्प बन्द। निगमले खटाएका 3 टोलीले शुरू गरे अनुगमन। स्वचालित प्रणालीबाट भाड़ा समायोजन गर्न व्यवसायको माग। मनसून जन्ने विपद प्रतिकारमा जुट्यो सरकार। सुरक्षा निकाय हाई अलर्टमा। युरेनियम उत्खननका लागि कुनै पक्षसँग सम्झौता नभएको परराष्ट्र मन्त्रीको भनाई। राष्ट्रपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ। बजेट नल्याउने 23 स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण। चालू आर्थिक वर्षमा 275 निर्माण कम्पनी कालो सूचीमा। जेलबाट फरार कैदी चोरीको गाड़ीसहित 70 पक्राउ। पाकिस्तानमाथि अफगानिस्तानको हवाई आक्रमण। सीमा क्षेत्रमा बढ़्यो तनाव। भारत र पाकिस्तानका 117 प्रबुद्ध नागरिकद्वारा संयुक्त पत्र। प्रधानमन्त्री मोदी र शहबाज शरीफलाई सम्बन्ध सुधार गर्न अपील। र फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान 3 खेल हुने। इंग्ल्याण्डले कंगोसँग खेल्ने। मेक्सिको फ्रान्स र नर्वे विश्वकपको अन्तिम 16 प्रवेश। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98 60 24 58 43।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
5: 98 61 97 65 47।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
2: बिरामी भर्ना सेवा,
3: थेरापी सेवा, जस्तै
2: फिजियोथेरापी सेवा,
3: अकुपंक्चर सेवा,
2: पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526-3645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: बेचाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना: गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयको गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान: गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर, फुलखर्क, धादिङ।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98587882 गोल्सी बजारको लागि 01040116 र 920 बजारको लागि 98512049090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045454
6: 98617045454
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98440-57437
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो रंगला मलंग पछबला सुगो जयमसी तथा लास फ्याफुल्ला नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 31 कार्यक्रम रंगनी स्वागत मुला न वियोग तामाङ प्रसिद्ध अमेरिकी लेखक मार्क ड्वन्से तिराम बिबमुवा रङला रुइला नही बेनन मन महत्वपूर्ण दिन कादे रङ केबा दिन देन तिग्द केबा बिसी पत्ता लगबला बारी पिनबा हिनबा रङ याकर की अद्वितीय मी मुसुला तिनी गा रङदा लसुबा माइबम पछबल बारी प्रोत्साहित लबरी सेमुला रोसे रङला रोसे रङदा लुइरी सचिन नोन आचरण तम हासिल लबा लक्ष्य पिनशुभ मुला यदि रंगसे रोसे पिनशुभ अवसर फासिजुजी विषम रंगसे रंगदा सेमुबा ग्लारी सफल तासिला मौका फासुजी विषम चु रंग देन रो प्रति अन्याय ताला लानन मिगादी रंगला मलांग पुरा लभरी हाइमा दमन कदम आलाची लुई बिताव मुला थेनिगदी द माइकदे अवास्तविक देन प्राप्त लभरी असम्भव तबरी हमला थेतासी थेनिगदेसी रोसी थेनिगदे लागिरी थन्सुमुबा योजना दा साकार लबरी आवश्यक प्रयास हाईमै हालामुला चु जम्बुलुङरी सोम प्रकारला मिगदी मुला तिगाई मिगदेसी अवसर गदे सिजना लामुला हालै कुडीसी रमुला हेन्दे हालै मामुला थेन्दे अलमलरी परपला मुला अवसर गदे सिजन लाभ मि दोबै दन्सुगो सन्दोला प्रभा छनुन बग्दीबा शिवा तरङ्गा थान्सुगो तोत्सा बोरी ग्याम धम्सुगो जम्बुलिङरी हाइमा दमन जम्बो लिङरी हान दमन मिगदी मुला जोसी रङला तिकै अनुभव मुला बिला थेनेगरी रङदा बिला कि रङ सफल तासिला हाजी भई सम्भावना अरे तसै रोदन याकर कि फरक सन्देश मुला जुन रोसी याङला पिन्छु मुला जब याङला तिङरी रोसी थन्सुबा इच्छाला पछब्ला मुस्युला रोसे थेराङबा ग्याम सोला जहाँ हाजी भई ग्याम अरे यसैया 43 अध्यायला 19 च्यागो न याकर्गी चार गङबन्द मुला थे दार्यम तावरी हाला तिगा एनिगदी थे अनाङ मुला मरुभूमिरी याकर्गी ज्ञान देन रुङबा सारी सङ्गदे शोभा मुला हाइमा हाइमा नामला जहान वा रोग दिसे रङला माइकदे खाबरी बाध्य सोसेला तामगदे दोबरी हामला थेनिगदीले ताम थलासुगो परमेश्वर से रङदा तिङदा ज्ञानो ज्ञानगो परमेश्वरलाई वचन नितामा प्रतिज्ञा गदे ज्ञानगो चुसी रङदा परमेश्वरलाई बुद्धि दिन शक्ति प्राप्त लाभा लिचरा मुभा रङ तिगा लाबरी हमसुलाई बिसी पाङला यहोसु 1:9 एदाङला आज्ञा मुला बाङबा देन लानन साहसी हिन्बा आलोङ्गो निरा थादौ तिग्दा विषम ए हनङ निभा एदेन छ्याम परमप्रभु एला जो एला छ्याम्री ताला तिगै निगदेसी रङला माइलाई लिच्छा ग्लगप तबारी थालदिजी तसै थेलिच्छ थेनिगदी निराश ताजी देन हार मान्जी तिग्दा विषम थेनिगदेसी दातेन परिणाम गदे अमनङनी हार थाम्लेसुगो शैतान द रङलाङ रङ्याम रङला म्लाङ आबरी थापिन्सुगो गलाती 6:9 दहेन्से याङ जब गे लबरी लगबारी आत तिग्दा विषम अभाव लन जब गे लज विषम याङसी ठिक दुईरी बारी दुई मैला रङला म्लाङ पुरा लबरी हरेक दिन हाजीबाई नो हाजीबाई कदम चलाबला बारिसुगो सेमलाजी थे ता जज कदम नोन तिग्दा थागै थातागै चुदा निरन्तर पछ्याउला सुगो हाइमा आसन खासुगो देन बेनन भन्द महत्वपूर्ण ताम चु रङला दर्शन अहिन्बा परमेश्वरलाई दर्शन हिन्बा ताम दन्सुगो चु लसुगो थेन दे लला काङ्री अहिन्बा रोला काङ्री दर्शन थन्सुगो थेली च रङ शान्ति वितला ताकि रङ रङला म्लाङ पुरा लाभरी हम्सु मुला आमेन परमेश्वर श्री रङनीलो जीवन रे प्रशस्त आशिष गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर ग्याम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
4: बुढी हेर त लाऊ।
5: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
6: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलार पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खप्पेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87-882। गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी, धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
9: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै
11: फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील युपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

ज्ञान बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने केही सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्मी समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि

0: दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860258543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ধরেন বাবুলাই ধীরে ধীরে মায়া গানে হলে আমরা সবাই দর্শক আপনার ধন্যবাদ। আমার ভিডিওটা আজকে বাড়ি লাইক শেয়ার সাবস্ক্রাইব করে দিন।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि।
1: किन आउने नि मेजू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि।
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त।
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि।
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ।
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाउ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ, आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9855113270 9855113270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
6: भिटामिन डी,
3: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105252083 र 0105252563।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं।
3: आदरणीय श्रोताहरू, आज हामी मुक्तिको मार्ग अध्ययन यात्राको क्रममा एउटा विशेष पुस्तकको अध्ययन आरम्भ गर्दैछौ। त्यसैले यस अध्ययन यात्रामा निरन्तर सहभागी हुन तपाईहरू सबैलाई हार्दिक स्वागत तथा अनुरोध गर्दछौ।
2: धेरै धेरै धन्यवाद दाई हजुरलाई। म पनि सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दछु। दाई, तपाईँले भन्नुभयो कि आजदेखि हामी नयाँ पुस्तकको अध्ययन शुरू गर्दैछौ, त्यो कुन चाहिँ पुस्तक हो, त्यसको बारेमा हामीलाई केही जानकारी दिनुहुन्छ?
3: अवश्य पनि भाइ। आजदेखि केही समयसम्म हामी पुरानो करारको अत्यन्त महत्वपूर्ण पुस्तक भजन संग्रहको अध्ययन गर्नेछौ। यस पुस्तकमा परमेश्वरको स्तुति, प्रशंसा, आराधना, प्रार्थना, विश्वास, आशा र मानव जीवनका विविध अनुभवहरू समेटिएका छन्। यस अध्ययन मार्फत हामी परमेश्वरको महिमा गर्ने तरिका र उहाँका अद्भुत कार्यहरूबारे सिक्नेछौ।
2: वाह दाई, त्यसो भए यो अध्ययनले चाहिँ हामीलाई परमेश्वरको महिमा गर्न, उहाँको महान कार्यको वर्णन गर्न र साँचो आराधना गर्न चाहिँ सहायता गर्ने रहेछ, होइन त?
3: हो, ठिक भन्नुभयो भाइ तपाईँले। भजन संग्रहमा प्राचीन कालका परमेश्वर भक्त व्यक्तिहरूले आफ्ना अनुभवहरू, संघर्षहरू, विजयहरू र परमेश्वर प्रतिको विश्वासलाई गीत तथा कविता मार्फत व्यक्त गरेका छन्। हामी अध्ययनको क्रममा ती अमूल्य सत्यहरूलाई क्रमश सिक्दै जानेछौ।
2: दाइ, तपाईँले जुन यो पुस्तकको विषयमा भन्दै हुनुहुन्छ भजन संग्रह, यो पुस्तकको लेखक चाहिँ को को हुनुहुन्छ?
3: भाइ, भजन संग्रहका प्रमुख लेखक राजा दाउदलाई मानिन्छ, तर उहाँ मात्र होइन, मोसा, सुलोमन, आसाफ, कोरहका सन्तानहरू, हेमान, एतान, हिजकिया लगायतका अन्य धेरै व्यक्तिहरूले पनि विभिन्न भजनहरू लेखेका छन्। यी सबै लेखहरू पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका हुनाले आज पनि उत्तिकै प्रभावशाली र महत्वपूर्ण छन्।
2: जानकारीको लागि धेरै धेरै धन्यवाद दाई तपाईँलाई। अनि यो पुस्तकको बारेमा सुन्दै गर्दाखेरि चाहिँ म अझै धेरै उत्साहित भएको छु। भजन संग्रहको यो अध्ययनले चाहिँ मलाई विश्वास छ हामीलाई परमेश्वरले अझ नजिक ल्याउनको निम्ति नै हामीलाई यो अध्ययनको यात्रामा चाहिँ डोर्याउँदै हुनुहुन्छ भनेर।
3: अवश्य पनि भाइ, त्यसैले ढिला नगरिकन आउनुहोस्। आजदेखि हामी सबै मिलेर भजन संग्रहको यस सुन्दर यात्रामा अघि बढ्नेछौ र परमेश्वरले दिनुभएको सत्यतालाई जानिराख्नेछौ।
4: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाई सबैलाई मेरो जय मसीह साथै ख्रीष्टीय अभिवादन छ। प्रिय मित्रहरू, आज पनि तपाईहरू परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ होला। अनि मित्र, आज हामी नयाँ पुस्तकबाट परमेश्वरको वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौ। मित्र, त्यो पुस्तक हो पुरानो नियमको भजन संग्रह। त मित्र, आज हामी भजन संग्रहको पुस्तकबाट खाली परिचय भाग मात्र देख्नेछौ र अर्को दिनदेखि हामी आफ्नो वचन अध्ययनलाई यस पुस्तकबाट निरन्तर जारी राख्नेछौ। हिब्रूमा शीर्षकको अर्थ हो स्तुति वा स्तुतिहरूको पुस्तक। ग्रीकमा यस भजन संग्रह शीर्षकले साजबाज सहितको स्तुतिको दर्शाउँछ। अंग्रेजी शीर्षक साम ग्रीक पामोसबाट आउँछ। यो आराधनाको पुस्तक हो, यो मन्दिरको भजन गीत हो। धेरै लेखकहरूले एक वा अधिक भजनहरूको दिएर सहायता गरे। दाऊद जो इसरायलका मनोहर भजनकार थिए, उसको स्पष्ट रूपमा 73 भजनको योगदान छ। भजन संग्रह 2 अध्याय, प्रेरित 4 अध्याय 25 पद अनुसार अनि भजन संग्रह 95, हिब्रू 4 अध्याय 7 पद अनुसार उसले नै लेखेका हुन्। उही समय सम्भवत दाऊद केही टुहुरा भजनका लेखक पनि हुन सक्छन्। उसले यी गीतहरू भजनहरू आफ्नो अनुभवबाट साथै विशेष योग्यताबाट लेखेका थिए। उसले ती भजनहरूलाई आफ्नो दिनमा मन्दिर प्रयोगको लागि अस्तित्वमा मिलाएर राखेका थिए। अनि भजन संग्रहको अरू लेखकहरू पनि थिए, जस्तै मुसाले एउटा भजन लेखेर योगदान दिए जुन 90 अध्याय थियो। सुलेमानले 2 भजन लेखे। कोराका पुत्रहरूले 15 भजन लेखे थिए। आसाफले 12 भजनहरू लेखे अनि हेमानले 1 भजन लेखे जुन 88 अध्याय हो। इथानले 1 भजन लेखे जुन 89 अध्याय हो। हिजकियाले 1 भजन लेखे अनि टुहुरा अज्ञात लेखकद्वारा लिखित भजनहरू चाहिँ 39 छन्। दाऊद यी टुहुरा भजनहरू मध्ये केही भजनहरूका लेखक थिए। ख्रिस्ट यानि मसी पूरा भजन संग्रह भरि महत्वपूर्ण छ। राजा र राज्य भजनहरूका मुख्य विषय गीतहरू हुन्। भजनका पुस्तकमा कुञ्जी शब्द चाहिँ हालेलुया हो, जुनको अर्थ हो परमप्रभुको स्तुति होस्। म विचार गर्दछु कि भजन 50 र भजन 150 नै कुञ्जी अध्याय हो। भजन 50 जुन आसाफको भजन हो, जुनले अरू कुनै भन्दा धेरै कुरा भन्दछ। भजन संग्रह 150 हालेलुया कोरस हो। हालेलुया शब्द 13 उल्लेख हुन्छ। यस अध्यायको छोटा 6 पदहरूमा यसले भजनहरूको पुस्तकलाई गाद्दछ र अरू सबै भजनहरूको कोरसको रूपमा विचार गर्न सकिन्छ। भजनहरूले गहिरो भक्त तीव्र भावना, उच्च उठाइएको आवेग र गहिरो खिन्नताको रेकर्ड गर्दछन्। यस पुस्तकले शताब्दीदेखि हजारौंका हृदयलाई आशिष दिएको छ। जब म बिमार हुन्छु वा हस्पिटलमा हुन्छु वा कुनै समस्याले मेरो मनलाई र हृदयलाई सताइरहेको हुन्छ, म सधैं नै आफैलाई भजनका पुस्तकहरूमा फर्किएको पाउँछु। तिनीहरूले सधैँ मेरो हृदय र जीवनलाई आशिष दिन्छन्। अनि निसन्देह शताब्दी शताब्दीदेखि यसले त्यसरी नै हजारौंको हृदयलाई आशिष दिँदै आएको छ। मित्र, प्राचीन मण्डलीको एक महान सन्त अद्रोजले भनेथे, भजनहरू चर्चका आवाजहरू हुन्। अगस्तिनले भने, तिनीहरू सम्पूर्ण शास्त्रका सार हुन्। मार्टिन लोथरले भने, तिनीहरू सबै सन्तहरूका सान पुस्तक हुन्। जोन काल्भिनले भने कि तिनीहरू हृदयका सम्पूर्ण भागहरूको शरीर रचनाको विज्ञान हो। मलाई यो कुराको मन पराउँछ। कसैले भनेका थिए कि 126 मनोविज्ञान अनुभवहरू छन्। मलाई थाहा छैन कि कसरी तिनीहरू त्यस संख्यामा आइपुगे, तर मित्र, म जान्दछु कि ती सबै भजनका पुस्तकहरूमा रेकर्ड गरिएका छन्। यो मात्र त्यो एक पुस्तक हो जुनमा मानव जातिका हरेक अनुभवहरूको समावेश छ। अनि भजनका पुस्तकहरू ख्रीष्टको बारेमा भरिएको छ। सुसमाचारहरूमा भन्दा धेरै भजनहरूमा उहाँको पूर्ण तस्विर छ। सुसमाचारले हामीलाई भन्दछ, उहाँ पहाडमा प्रार्थना गर्न जानुभयो, तर भजनले हामीलाई उहाँको प्रार्थनाको दिन छ। सुसमाचारले हामीलाई भन्दछ कि उहाँलाई क्रुसमा टाँगियो, तर भजनहरूले हामीलाई भन्छ कि क्रुसमा टाँगिएको बेला उहाँको आफ्नो हृदयमा के कस्तो महसुस भएथ्यो, के चाहिँ भइरहेको थियो। सुसमाचारले हामीलाई भन्दछ कि उहाँ स्वर्गमा फर्किजानुभयो, तर भजनहरूले सुसमाचारले छोडेको छ जहाँ त्यसबाट आरम्भ गर्छ र ख्रीष्ट स्वर्गमा विराजमान हुनुभएको तथ्यको देखाउँछ। ख्रीष्ट जो मसीह हुनुहुन्छ, यो पुस्तक भरि महत्वपूर्ण छ। तपाईले याद गर्नुभएको होला, प्रभु येशूले आफ्नो पुनरुत्थान पछि आफ्नाहरू कहाँ देखा पर्नु भएको बेला भन्नुभयो, लुका 24:44, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, अगमवक्ताहरू र भजनका पुस्तकमा लेखिएका सबै कुराहरू जो पूरा हुनुपर्छ भनी तिमीहरूसितै हुँदै मैले तिमीहरूलाई भनेको थिएँ, ती कुरा यी नै हुन्। ख्रीष्ट नै भजनहरूको खास मुख्य विषय हुनुहुन्छ। म सोच्दछु कि उहाँ ती हरेक भजनहरूको स्तुतिको पात्र हुनुहुन्छ। म ती हरेक भजनहरूमा उहाँको स्थान निर्धारण गर्न नसके तापनि यसको मतलब यो होइन कि उहाँ हरेक भजनमा हुनुहुन्न। यसको मतलब यो मात्र हो कि यो फुच्चे प्रचारक सीमित छ, उसको दिमाग, उसको प्रतिभा सीमित छ। यद्यपि ती हरेक भजनहरूसँग ख्रीष्ट आराधनाको पात्रको रूपमा हुनु भए तापनि केही भजनहरू चाहिँ परिभाषा अनुसार मसायनिक साम्स यानि मसीह सम्बन्धका भजनहरू भनिन्छन्। यिनीहरूले ख्रीष्टको जन्म, ख्रीष्टको जीवन, ख्रीष्टको मृत्यु र ख्रीष्टको पुनरुत्थान, ख्रीष्टको महिमा, ख्रीष्टको पुजारित्व, ख्रीष्टको राजत्व र ख्रीष्टको दोस्रो आगमनको रेकर्ड गर्दछ। त्यहाँ 16 मेसाइनिक साम्स यानी मसीको बारेमा उल्लेख भएका भजनहरू छन् जुनले विशेष गरेर ख्रीष्टको बारेमा बताउँछ। तर मैले पहिले पनि भनिसकेको छु कि पूरा 150 भजनहरू उहाँको बारेमा नै हुन्। भजनहरूमा पुस्तक, भजन गीत र उहाँको बारेका पुस्तक हुन्। सबै भजनहरू उहाँको बारेमा हुन्। जब हामी यी पुस्तकहरूतिर अध्ययन गर्दै प्रवेश गर्छौ, यी कुराहरू अति नै स्पष्ट हुनेछन्। अधिक सीमित पार्ने अर्थमा भजनहरू ती तथ्यहरूसँग व्यवहार गर्दछ। ख्रीष्ट इसरायलका हुनुहुन्छ र इसरायल ख्रीष्टका हुन्। दुवै मुख्य विषयवस्तु मानिसको विद्रोहसँग सम्बन्धित छ। जबसम्म इसरायल र ख्रीष्टलाई एक साथमा ल्याइँदैन, तबसम्म यो पृथ्वीमा कुनै पनि आशिष हुँदैन। भजनहरू आशामा र प्रत्याशामा यहुदी हुन्। तिनीहरू ती गीतहरू हुन् जुन मन्दिर आराधनामा अनुकूल गरिए। यसको मतलब यो होइन कि आज हाम्रो निम्ति आत्मिक उपयोग यानि लागू छैन। यसको मतलब यो होइन तिनीहरूसँग निश्चय नै आत्मिक लागू छन्। म सम्भवत शास्त्रका अरू पुस्तकहरू भन्दा धेरै गरी यी भजनहरूको पुस्तक देख्ने गर्छु। तर हामीले भजनहरूको अर्थ दिने काम चाहिँ ठिक ठिक तरिकामा अलिक कडा हुन आवश्यक छ। उदाहरणको निम्ति यस पुस्तकमा परमेश्वरलाई पिता भनिएको छैन। परमेश्वरका जन यानी सन्तहरूलाई परमेश्वरका सन्तान भनिएका छैनन्। भजनहरूमा उहाँ परमेश्वर पिता हुनुहुन्छ। पिता परमेश्वर होइन, यानि गड द फादर हुनुहुन्छ, फादर गड होइन। पवित्र आत्माको स्थायी उपस्थित र नयाँ नियमको धन्य आशा यो पुस्तकमा छैन। यो कुराको बुझ्न असफलताको कारण धेरै मानिसहरू भजन दुई अध्यायको तिनीहरूका अर्थ दिने कुरामा गलत बाटोमा लगे। यो भजन संग्रह दुई अध्यायको गीतको विजय सन्दर्भ यानि उल्लेख कलिसियाको स्वर्गमा उठाइ लगाई र्याप्चर होइन, तर यसको विषय सन्दर्भ चाहिँ यो पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न र यरुसलेममा शासन गर्न ख्रीष्टको दोस्रो आगमन हो। श्रापयुक्त भजनहरूले दण्डको निम्ति तिनीहरूका प्रार्थना र बदलाको भावनाको कारण धेरै आलोचना खण्डनहरूको सृजना गरियो। यी भजनहरू युद्धका समयबाट र ती मानिसहरूबाट आयो जो व्यवस्था मुनि थिए र पृथ्वीमा न्याय र शान्तिको प्रतीक्षा गरिरहेका थिए। मेरो मित्र, अधार्मिकता र विद्रोहको खत्म नगरुन्जेलसम्म तपाईले विश्वमा शान्ति पाउन सक्नुहुन्न। निश्चय नै परमेश्वर त्यसो गर्न चाहनुहुन्छ र यो उहाँको इरादा हो र उहाँले यसको निम्ति कुनै क्षमा याचना बनाउनुहुन्न र पर्दैन। उहाँको आफ्नै समयमा उहाँ यो पृथ्वीमा दण्डमा चालचल हुन्छ। नयाँ नियममा ख्रिस्टियनहरूलाई विश्वासीहरूलाई आफ्ना शत्रुहरूलाई प्रेम गर्न भनिएको छ अनि भजनका किताबहरूमा शत्रुहरूको बारेमा कठोर व्यवहारको प्रार्थनाको बारेमा पढ्नुहुँदा सायद तपाईलाई अचम्भित लाग्ला। तर मित्र, दण्ड इन्साफले नै यो पृथ्वीमा न्याय ल्याउँदछ र त्यही तरिकामा प्रभु येशु दोस्रो पल्ट संसारमा आउनुहुनेछ। अनि उही समयमा त्यहाँ त्यस्ता भजनहरू छन् जुनले ख्रिस्ट विरोधी शक्तिमा हुने समय अवधिको अघिबाट नै सूचित गर्दछ, अवगत गराउँदछ। अमित्र, यस्ता परिस्थितिहरूमा नि मानिसहरूले कसरी व्यवहार गर्दछ वा तिनीहरूले कस्तो प्रार्थना गर्दछ, ती कुराहरूको खण्डन गर्न हामीसँग कुनै यथोचित आधार छैन। भजनहरूका पुस्तकहरू सुव्यवस्थित क्रमबद्ध रूपले मिलाइएर राखिएको छ। वास्तवमा यो सालौं वर्षदेखि प्रसिद्ध छ कि भजनका पुस्तकहरू मोसद्वारा लिखित पञ्चशास्त्र शास्त्र वा बाइबलका आरम्भका पाँचवटा पुस्तकसित क्रमबद्ध रूपमा मेल खान्दछ। पञ्चशास्त्रहरूमा उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाका पुस्तक खण्डहरू पर्दछन् जुन तपाईँ रूपरेखामा देख्नुहुनेछ। भजनहरू र पञ्चशास्त्र बीच आपसमा मेलको सजिलैसँग देख्न सकिन्छ। उदाहरणको निम्ति उत्पत्ति खण्डमा तपाईँ धन्य स्थितिमा सिद्ध मानिसको देख्नुहुन्छ। उही कुरा हामी भजन एक अध्यायमा पनि देख्न सक्छौ। अर्को तपाईँ दृश्यमा मानिसको पतन र पुनस्थापन पुनः सुधारको देख्नुहुन्छ। भजन दुई अध्यायले विद्रोही मानिसको तस्विर दिन्छ। भजन तीन अध्यायमा सिद्ध मानिस अस्वीकार यानी इन्कार गरिएको कुरा देख्छौं र चार अध्यायमा श्राप र साप र स्त्रीको सन्तान बीच संघर्षको देख्छौं। अध्याय पाँचमा सिद्ध मानिस शत्रुहरूको बीचमा भएको देख्छौ अनि अध्याय छमा सिद्ध मानिसलाई ताडनाको बीच भएको देख्छौ। सात अध्यायमा सिद्ध मानिस झुट्टा साक्षीहरूको बीचमा देख्छौ। अन्तिममा आठ अध्यायमा शिरको कुचैद्वारा मानिसको उद्धार आएको देख्छौ। भजन नौदेखि पन्ध्र अध्यायमा हामी शत्रु र ख्रिस्ट विरोधी संघर्ष र अन्तिममा छुटकाराको देख्छौ। त्यसपछि भजन सोह्रदेखि एकचालिसमा हामी ख्रिस्टलाई आफ्ना जनहरूको बीचमा तिनीहरूलाई परमेश्वरको सामने शुद्धिकरण गरिरहनु भएको देख्छौ। यी सबै देखिनेछन् भजनको पुस्तकमा भएर जब हामी जानेछौ। जब हामी अध्ययन गर्दै भजनका पुस्तकहरूमा भएर जानेछौ, प्रभु यस पुस्तक अध्ययनद्वारा तपाईँहरूको हृदयलाई आशिष दिउन्।
2: दया, आजको अध्ययन साँच्ची नै एकदमै धेरै आशिषमय रह्यो र मलाई आशा अनि विश्वास छ सम्पूर्ण श्रोताहरूले आजको अध्ययनबाट धेरै नै आत्मिक लाभहरू उठाउनु भएको छ भनेर। हामीले हेर्यौं कि भजन संग्रहका 150 अध्यायहरूको विषयवस्तु, त्यसका लेखकहरू तथा लेखिएको ऐतिहासिक पृष्ठभूमिको बारेमा चाहिँ महत्वपूर्ण जानकारी आजको अध्ययनबाट हामीले पाएका छौं। त्यसैले आगामी अध्ययनमा अझ रोचक र आशिषमय हुने संकेत चाहिँ म यो अध्ययनबाट चाहिँ देख्दछु।
3: हो भाई, आजको अध्ययनले हामीलाई भजन संग्रहको वास्तविक परिचय दिएको छ। दाउद मात्र नभई मोसा, सोलोमन, असाफ, कोरहका सन्तानहरू, हेमान, केतान, हिजकिया लगायत धेरै व्यक्तिहरूले यस पुस्तकमा योगदान दिएका छन्। साथै यो बाइबलको काव्यात्मक पुस्तकहरूमध्ये एक स्तुति प्रशंसाको पुस्तक पनि हो भन्ने तथ्यले हामीलाई यो अध्ययनको यात्रामा अझ धेरै रुचि बढाएको छ भाइ।
2: साँच्चै नै एकदमै सही कुरा तपाईँले बताउनु हुने संकेत चाहिँ म यो अध्ययनबाट चाहिँ देख्दछु।
3: हो भाइ, आजको अध्ययनले हामीलाई भजन संग्रहको वास्तविक परिचय दिएको छ। दाउद मात्र नभई मोसा, सोलोमन, असाफ, कोरहका सन्तानहरू, हेमा

0: चाहिँ समेटिएका छन्। यही कारणले यो पुस्तक आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ।
1: भाइ, म तपाईँको कुरासँग पूर्ण रूपमा सहमत छु। भजन संग्रहले पीड़ामा भएका हृदयहरूलाई आशा दिएको छ, निराश मानिसहरूलाई उत्साह दिएको छ र परमेश्वर प्रति विश्वास बढ़ाएको छ। अझ रोचक कुरा त के छ भने यस पुस्तकमा हामी बारम्बार एउटा शब्द भेट्नेछौ, हालेलुया। यसको अर्थ हो परमेश्वरको प्रशंसा गरौं। संसारका जुनसुकै ठाउँमा पनि यो शब्दको अर्थ र महत्व एउटै रहेको छ।
0: हजुर, साँच्चै नै भाइ। त्यसैले आदरणीय श्रोताहरू, हामी सबै एउटै परमेश्वरको आराधना र प्रशंसा एकताबद्ध हुँदै यस अध्ययनको यात्रामा अघि बढ्दै हामी जानेछौ। तपाईहरूलाई पनि यस आशिषमय यात्रामा सहभागी हुन हामी विनम्र अनुरोध गर्दछौ र आफ्ना अनुभवहरू हामीलाई साझा गर्न र निरन्तर हामीसँग जोडिन पनि हार्दिक निमन्त्रणा हामी गर्दछौ।
1: हजुर, र आदरणीय श्रोताहरू, भजन संग्रहको अध्ययनले हामीलाई जीवनका हरेक परिस्थितिमा, चाहे आनन्द होस् वा पीड़ा, सफलता होस् वा संघर्ष, परमेश्वरको प्रशंसा गर्न सिकाउनेछ। त्यसैले आगामी कार्यक्रमहरूमा निरन्तर रूपमा हामीहरूसँग जोडिनुहोस् र अन्तमा परमेश्वरको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सहभागिता हामीहरू सबैसँग रहिरहोस्।
0: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797।

0: तपाईहरुमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।

0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860254843।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
3: लस्त है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919।
6: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। सार्वजनिक सुनवाई सम्बन्धी सूचना: गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान: गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर, फुलखर्क, धादिङ।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-433 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादी अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाको सामानहरू पनि उपलब्ध छ।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
1: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
0: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
1: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
0: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
1: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
0: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको संहिता आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै वहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक तीन महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैंगिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैंगिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरू डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा बढ़दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढ़े पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमांकनका विषय टुंग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुले, कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षको प्राविधिक टोलीले सीमांकन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमांकन टुंगो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुंग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमांकन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
3: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभागबीच सीमांकन टुंग्याएको छ, तर लिम्पियाधुरा, लिपुले, कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमांकन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौं ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यस का आधार में हमी हम दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुंग्याउन चाहन्छौं। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो, कालापानी लिम्पियादुरा लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुंग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिरहेका छौं।
2: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै परराष्ट्र मन्त्री खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुन्थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी रहेको बताउनुभयो। मन्त्री पौडेलले आगामी दिनमा स्थानीय तह र वायु सेवा निगम बीच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति, संचार उपकरण लगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार, सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनको आकस्मिक विशेष शून्य तथा प्रादेशिक सरकारका समयमा सांसदले उठाएका विषयमा जवाब दिन सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081माथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ़दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले माग गर्नुभयो। सांसदहरूले नमूना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रित गर्ने निर्णय गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाई व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अपाङ्ग मैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औल्याउनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले नेपालको हिमाली सौन्दर्य, जड़ीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले आरोग्य वर्ष 2027 पूर्व तयारीका लागि रणनीति, मापदण्ड, आचार संहिता र कार्य योजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। राष्ट्रीय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनयन गरेको छ। यसअघि समती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। यही असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तह हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित 2 जना विरूद्ध 18,50,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमी 6 भक्तपुर र उक्त कम्पनीका संचालक प्रकाश नाछिरिङ राई विरूद्ध आर्थिक वर्ष 2077-78 पलापू खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले आज विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्र स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईई को नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सयबुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तुबीच द्वन्द बढ़न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बन्देलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
4: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढ़ेको मानव तथा वन्य जन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह,
5: जहाँ जंगलसँग समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जंगलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बासनाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानूनी व्यवस्था गरिदिएको छ। कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
4: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरेत क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती बाघ बदेलको आक्रमण बाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल,
6: यसपालि 12 बाट 2 जना र 70 बाट 2 जना 4 जना मान्छे खेजुर भएको छ वन जन्तुबाट। उहाँले 10-10 लाख दरले दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छौ। 12 मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौँ भने 45-46 जना मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
4: मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी,
7: पहिला त हामी जंगलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जंगलको छेउमा मेष जाली लगाउँ ताकि भित्र जनावर भित्रै रह र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जंगलमा पानी छैन आजकल।
4: मध्य प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर नीलगाई हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
2: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाम्सीले विदाई भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले उहाँको कार्यकक्षमा भेट गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा विकास साझेदारका विषयमा छलफल भएको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
8: पहिले पहिले बर्खा शुरू भएसँगै गाउँ गाउँमा रोपाईको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना शर्माले बताउनुभयो। पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार पन्ध्रमा मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकारको नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
9: 4938 हेक्टरमा धान खेती,
8: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तन सँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो। चीनीय राष्ट्रपति शी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ़ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ़ चीनिया कम्युनिष्ट पार्टीभित्रको भ्रष्टाचार विरूद्धको अभियानलाई अझ कड़ा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पीपलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै शीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब आर्थिक समाचार।
0: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धानबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मरिटेलमा प्रति लिटर 30 रूपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेंगूका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी।